0: विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460 54635 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार शुभभरबाद जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 8 गते शुक्रबार, ईस्वी सम्वत जुलाई 24 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ शुक्ल पक्षको दशमी तिथि बिहानमा 10:18 त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा अहोरात्र रहनेछ। विष्कुम्भादि योगमा शुभ 43:39 त्यसपछि ब्रह्मयोग लाग्नेछ। करणमा वणिज अहोरात्र रहनेछ। आनन्दादि योगमा आज रक्ष योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिन मान 33:52 अर्थात 13:35 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:23 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:56 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 2:59 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 12:34 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्न सक्छ। तपाईँका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरिएको लगानीबाट लाभ हुने सम्भावना पनि आज रहेको छ। घरमा भौतिक वस्तुको किनमेल हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिने ग्रह गोचर रहेको छ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने ग्रहयोग रहेको छ। व्यापारमा नयाँ सम्झौता हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। काममा ढिला सुस्ति हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्नुहोला। अरूको कुरामा धेरै नअल्मलिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क हुन आवश्यक छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काम आज नगर्दा राम्रो हुनेछ, किनकि जोखिमपूर्ण हुनेछ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने अवस्था रहनेछ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुने देखिन्छ। वैदेशिक व्यापारमा लागेकाहरूको लागि आजको दिन केही लाभ प्राप्त हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन कर्म प्रधान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने देखिन्छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। नयाँ लगानीका अवसरहरू प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम प्राप्त हुने देखिन्छ। लाभ पनि प्राप्त हुनेछ। आर्थिक योजनाहरूलाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्ने दिन पनि आज रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिन्छ। आत्मविश्वासमा केही कमी आएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने भएकाले धैर्यताको खाँचो रहेको छ। महत्वपूर्ण निर्णयहरू आज नलिनु नै बेस हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। ठूलो लगानी गर्दा जोखिम हुन सक्छ, त्यसैले विज्ञको सल्लाह लिन आवश्यक छ। अनावश्यक खर्चहरूलाई कम गर्ने प्रयास गर्नुहोला। हाकिम अथवा माथिल्लो कर्मचारीसँग सम्बन्धमा चिसोपन आउन सक्नेछ। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला र कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन अत्यन्तै भाग्यशाली रहने देखिन्छ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक र आध्यात्मिक यात्राको अवसर पनि मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। नियमित आमदानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग पनि आज रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्त ऊर्जावान रहने देखिएको छ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईँको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि आजको दिन निकै उपयुक्त रहेको छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ, जसले तपाईँको बैंक मौजातमा सुधार ल्याउनेछ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट पनि लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिनमा न्याय र समानताको भावना बन्नेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँलाई हर्षित बनाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट लाभ प्राप्त हुनेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुने देखिएको छ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्ने देखिन्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्ने देखिन्छ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्ने ग्रह गोचर रहेको छ। मनमा नयाँ विचारहरू आउनेछन् जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर पनि प्राप्त हुनेछ तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित कार्यमा प्रगति हुनेछ। लगानी गर्दा कार्यपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट धन आगमन हुनेछ। कसैलाई ऋण दिँदा विचार पुर्याएर मात्रै दिनुहोला। समूहमा काम गर्दा सफलता मिल्ने ग्रह गोचर रहेको छ। आज एकल निर्णय भन्दा सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिएको छ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। निर्णय लिन हतारमा गर्नुहोला र अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा निकै राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा खर्च बढी हुने देखिन्छ। केही बजेट मिलाएर मात्रै चल्नुहोला। भोलिको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ। परिवारमा सानातिना कुराले लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईँभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले पछ्याउनेछन्। आमदानीका स्रोतहरू बढ्नेछन्। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रहयोग रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन्। स्पष्ट मार्गचित्रका साथमा अगाडि बढ्न सजिलो हुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने योग पनि आज रहेको छ। व्यापारमा सोचेभन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुनेछ। लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना पनि रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रह गोचर रहेको छ। राशिफल बारे जानकारी सँगै बलागु आजको साइज साइज विशेषगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण पूर्व र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्रा पथराली गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्रा पथराली गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्रा पथराली गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न। अब आजको शुभ लाभ अमृत अर्थ शुभ लाभादि बेला बिहानमा 5:22 7:04 चर बेला रहनेछ। बिहानमा 7:04 8:46 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:28 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका र थालिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:28 मध्याहमा 12:10 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:10 दिनमा 1:52 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:52 3:34 रोग बेला रहनेछ। दिनमा 3:34 5:16 उद्योग बेला रहनेछ भने दिनमा 5:16 देखि साँझमा 6:57 समय फेरि चहर बेला रहनेछ। सुगल आवादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 लाभ बेला रहनेछ। साँझमा 8:16 राति 9:34 अमृत बेला रहनेछ। राति 9:34 10:52 काल बेला रहनेछ। राति 10:52 12:10 शुभ बेला रहनेछ। राति 12:10 1:28 रोग बेला रहनेछ। राति 1:28 2:46 उद्योग बेला रहनेछ। राति 2:46 4:04 चर बेला रहनेछ। राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि लाभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नै निर्णय महत्वपूर्ण कामको ठहरनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

नमस्कार, जहाज संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको सुरुमा मुख्य खबरका शीर्षकहरू। पोखराको ढुङ्गे साँगोमा हायसको ठक्करबाट 19 वर्ष युवकको मृत्यु। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क चोर पाइ दुवै उडानसँगै अन्तर्राष्ट्रिय उडानको ढोका खुल्ने अपेक्षा। पोखराका धार्मिक सम्पदालाई पर्यटकीय सर्किटमा जोडिने। गण्डकीमा 1 वर्षमा 86 किलोमिटर सड़क कालो पत्रे। गोर्खामा शून्य प्रगति। संक्रमणकालीन न्याय टुङ्ग्याउन माग गर्दै पोखरामा धरना। 103 कृषि मन्त्री कार्कीका उपलब्धि सार्वजनिक। किसानमुखी कार्यक्रममा आए प्राथमिकता। नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश। संविधान संशोधन भन्दा पहिले संविधानको रक्षा आवश्यक रहेको माया चेउलीको बनाई। विद्युत व्यापारमा नेपालको ऐतिहासिक छलाङ। 18 अर्ब 76 करोड़को खुद बचत। इरानको मिसाइल आक्रमणपछि मध्य पूर्वमा तनाव चर्कियो। र लिग दुईमा नेपालको लगातार दोस्रो हार। नेदरल्याण्डसँग 6 विकेटले पराजित। अब सुनो पूरा समाचार। पोखरामा हाइस गाडीको ढक्करबाट मोटरसाइकल चालक 19 वर्षीय युवकको मृत्यु भएको छ। बुधबार राति पोखरा महानगरपालिका 15 ढुङ्गेसम्म स्थित सड़कमा गएक 8250 नम्बरको हाइसले गतेर 6029 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पोखरा 15 ढुङ्गाका सौगात भरिने लोकबहादुर गुरूङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नेपाल मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहिबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल सवार अर्का एकजना घाइते भएका छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवर्तन गर्न विभिन्न विमानस्थल शुल्कमा छूट दिने निर्णय गरेको छ। मन्त्री परिषदको बुधबारको बैठकले 2085 भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय गरेको हो। पोखरा महानगरपालिकाका प्रमुख धन्दा चात्रले यस निर्णयले पोखरा दुवै सहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायु सेवा कम्पनी आकर्षित गर्न महत्वपूर्ण आधार तयार भएको बताउनुभयो। उहाँका अनुसार यसले पर्यटन प्रवर्धन, हवाई पहुँच विस्तार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ। फ्लाइ दुवैले आगामी असोज 7 गतेदेखि पोखरा दुवै सीधा उडान शुरू गर्ने तयारी गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाका अनुसार उडान तालिम तालिका स्वीकृत भइसकेको छ र टिकट बुकिङ पनि खुल्ला गरिएको छ। दुवै मार्फत युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्य पुग्न यात्रुका लागि समय र खर्च दुवै घट्ने अपेक्षा गरिएको छ। तर उडानबाट विदेशी पर्यटकले पोखरा र आसपासका पर्यटकीय क्षेत्रसम्म सिधै यात्रा गर्न सक्नेछन् भने वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई पनि ठूलो सुविधा पुग्ने विश्वास गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमै फ्लाइ दुवैलाई दैनिक दुवै पोखरा दुवै उडान सञ्चालनको अनुमति दिएको थियो। सरकारले चालू आर्थिक वर्षको निधि तथा कार्यक्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश वायु सेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको थियो। झण्डै 22 अर्ब रूपियाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित थियो। हालसम्म केही छिमेकी मुलुकमा भएका चार्टर्ड उडान बाहेक विमानस्थल मुख्यतया आन्तरिक उडानमै सीमित रहँदै आएको छ। अब फ्लाइ दुवैको नियमित सेवा र सरकारी शुल्क छूटको निर्णयसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले वास्तविक अन्तर्राष्ट्रिय परिचालनको नयाँ अध्याय शुरू गर्ने अपेक्षा गरिएको छ। नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले पर्यटन प्रबन्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ। पोखरा पर्यटन परिषदले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रबन्धन गर्नुपर्ने बताउनुभयो। पोखरेलले सबै पर्यटन सम्बद्ध संघ संस्थाबीच एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले पर्यटन व्यवसाय तथा विभिन्न संघ संस्थाले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको बताउनुभयो। पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिक का साथ उठाउने उहाँको भनाइ थियो। नेपाल पर्यटन बोर्डका मूल भूमिका अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रबन्धन गर्नु रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार निर्माण भन्दा पर्यटन भित्राउन अभियान, अन्तर्राष्ट्रिय प्रचार प्रसार र स्रोत बजारमा नेपालको उपस्थिति विस्तारमा केन्द्रित हुन बताउनुभयो।
पोखरीले नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक भित्राउनु नै अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पोखराबाट विभिन्न संस्थाले छुट्टा छुट्टै कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा अवधारणा सहित अन्तर्राष्ट्रिय बजारमा जान सके अझ प्रभावकारी परिणाम प्राप्त हुन सक्ने बताउनुभयो। उहाँले सरकारले पर्यटन प्रबन्धनलाई प्राथमिकतामा राखेर विदेशी ब्लगर अन्तर्राष्ट्रिय संचार माध्यम तथा पर्यटन व्यवसायलाई नेपाल भ्रमण गराउने रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो। पोखरालाई वेलनेस टुरिज्मको गन्तव्यका रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले यस सम्बन्धी योजना र परियोजना निजी क्षेत्रबाट आए नेपाल पर्यटन बोर्ड मार्फत आवश्यक सहजीकरण गर्ने बताउनुभयो। पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पुमनारायण श्रेष्ठले नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्राउन अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रमहरू गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले पोखराबाट दुवै उडान हुन लागेका कारण त्यसको पनि सबै जानले प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषदका अध्यक्ष हरिबजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टार गण्डकीका अध्यक्ष कृष्ण आचार्य, परिषदका महासचिव जीवन सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासमा लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनु भएको छ। पछिल्लो समय नेपाल पर्यटन बोर्डले पर्यटन प्रबन्धन भन्दा पनि पूर्वाधार निर्माणमा लागेको भन्दै व्यवसायले आलोचना गरेका थिए। गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले पदभार सम्हालेको 100 दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालको प्रमुख उपलब्धि सार्वजनिक गरेका छन्। बिहिबार काखरामा आयोजित कार्यक्रममा उनले कृषि उत्पादन वृद्धि, किसानको आय सुधार र प्रशासनिक सुधारलाई प्राथमिकता दिएको बताउनुभयो। मन्त्री कार्कीका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न रिटर्न टू भिलेज कार्यक्रम अन्तर्गत कृषि ऋणको ब्याज अनुदानका लागि 2 करोड़ रूपियाँ विनियोजित गरिएको बताउनुभयो। किसानको उत्पादन बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स का लागि 1 करोड़ रूपियाँ छुट्याइएको छ भने कृषि तथा पशुपालन बीमा प्रिमियममा 13 करोड़ 90 लाख रूपियाँ अनुदान व्यवस्था गरिएको छ। मन्त्रालयले चैत धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन, प्रांगणिक कृषि प्रबन्धन र बाढ़ी पहिरो प्रभावित किसानलाई राहत वितरणका कार्यक्रम अघि बढ़ाएको जनाएको छ। पशुपालनतर्फ 18,98,000 डोज खोप लगाइएको, दूध उत्पादनमा आधारित 5 करोड़ 58 लाख रूपियाँ अनुदानबाट 11,232 किसान लाभान्वित भएको र 18 चिलिङ भ्याट जडान गरिएको जानकारी दिनुभयो। फूलफूल खेत विस्तारका लागि 35 करोड़ 34 लाख रूपियाँ, आलु उत्पादनका लागि 5 करोड़ 42 लाख रूपियाँ र खाद्यान्न उत्पादन प्रविधिका लागि 5 करोड़ 58 लाख रूपियाँ विनियोजन गरिएको मन्त्री कार्कीले बताउनुभयो। मन्त्रालयमा पेपरलेस प्रणाली, जीओएमएस र कृषि एप निर्माणको काम पनि अघि बढ़ाइएको छ। मन्त्रालयकी सचिव डाक्टर प्रेरणा सेराई भट्टराईले मल आपूर्ति व्यवस्थापन, कृषि एम्बुलेन्स, हिमाली क्षेत्रमा सिंचाई तथा पशुका लागि खानेपानी र कृषि तथा पशु चिकित्साका जनशक्तिलाई विदेशमा तालिम दिन तयारी समेत अघि बढ़ाइएको बताउनु भएको छ। देशभरका स्थानीय तहमा भूमि ब्याङ्क सञ्चालन हुने भएको छ। उपयोगविहीन तथा बाँझो अवस्थामा रहेको निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न उद्देश्यले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि ब्याङ्क सञ्चालनको प्रक्रिया अघि बढ़ाएको हो। मन्त्रालयले सार्वजनिक योजना जारी गर्दै भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2022 भएको व्यवस्था अनुसार स्थानीय तहबाट प्रयोगमा नरहेको निजी जग्गालाई उत्पादनमूलक काममा लगाउन सक्रिय जनाएको छ। मन्त्रालयका अनुसार भूमि ब्याङ्क सञ्चालनका लागि भूमि ब्याङ्क स्थापना तथा सञ्चालन कार्यविधि 2083 स्वीकृत भइसकेको छ।

कार्यविधि अनुसार प्रत्येक स्थानीय तहमा भूमि ब्याङ्क स्थापना गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ। कार्यविधि कार्यान्वयनका लागि मन्त्रालयले सबै स्थानीय तहमा आवश्यक परिपत्र समेत पठाइसकेको जनाएको छ। अब स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका बाँझो प्रयोगविहीन तथा उत्पादनमा नआएका निजी जग्गाको विवरण संकलन गरी भूमि ब्याङ्क मार्फत उपयोगमा ल्याउने प्रक्रिया अघि बढ़ाउनेछ। भूमि ब्याङ्कमा जग्गा उपलब्धि गराउने जग्गा धनीले आफ्नो जग्गा निश्चित अवधिका लागि कृषि पशुपालन उद्यम व्यावसायिक खेती वा अन्य उत्पादनमूलक प्रायोजनका लागि प्रयोग गर्न सकिने अवस्था गरिनेछ। यसबाट एकातर्फ बाँझो जमीनको उपयोग बढ़ने र अर्कोतर्फ कृषि उत्पादन तथा स्थानीय रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले पछिल्लो समय भूमि उपयोगलाई व्यवस्थित गर्ने, खेतीयोग्य जमीन संरक्षण गर्ने र उत्पादनशील क्षेत्रमा लगानी बढ़ाउने उद्देश्यले भूमि ब्याङ्कको अवधारणा अघि सारेको हो। स्थानीय तहको सक्रियतासँगै देशभर छरिएर रहेका प्रयोगविहीन निजी जग्गालाई उत्पादन प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ। संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउने माग गर्दै द्वन्द पीड़ित मानव अधिकार कर्मी र नागरिक समाजका प्रतिनिधिले बुधिबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि एक घण्टा सांकेतिक धरना दिएका छन्। पीड़ितको सहभागिता बिनाको निर्णय न्यायपूर्ण हुन सक्दैन भन्ने नारासहित उनीहरूको सत्य निरूपण तथा मेलुना आयोग र विपदा छानबिन आयोगका पीड़ितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। इन्सेक गर्नेकी प्रदेश संयोजक गणेश भण्डारीले द्वन्दकालीन मानवाधिकार संलग्न उल्लंघनका घटनाको अभिलेख इन्सेकसँग सुनिश्चित रहेको भन्दै आयोगले निष्पक्ष छानबिनका लागि त्यसको उपयोग गर्न सक्ने बताउनुभयो। आयोगहरू दलीय भागभण्डा भन्दा माथि उठेर विषय विज्ञको नेतृत्वमा गठन हुनुपर्ने उहाँको भनाइ थियो। द्वन्द पीड़ित घाइते समाजका प्रतिनिधि दुधराज अधिकारीले विस्तृत शान्ति सम्झदाको दुई दशक बितिसक्दा पनि पीड़ितले न्याय नपाएको गुनासो गर्नुभयो। रात वितरणले मात्रै न्यायको विकल्प नहुने भन्दै उहाँले आयोगलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो। नागरिक मञ्च कण्डकीका संयोजक विष्णुप्रसाद बरालले राजनीतिक हस्तक्षेपका कारण न्याय प्रक्रिया लामो समयदेखि अल्झिएको बताउनुभयो। गैर सरकारी संस्थामा संघका पूर्वाध्यक्ष रामप्रसाद सुवेदीले पीड़ित प्रति राज्य गैर जिम्मेवार बनेको आरोप लगाउनुभयो भने महासंघका काछी इन्दिरा पौडेलले न्यायको अभियानमा नागरिक समाजको साथ रहने बताउनुभयो। धरनामा बेपत्ता परिवारका प्रतिनिधिले बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न शहीद परिवार र घाइतेको सम्मान तथा उपचार सुनिश्चित गर्न माग गरेका छन्। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग गर्नेका प्रतिनिधि सहित विभिन्न सामाजिक अभियन्ताको सहभागिता रहेको थियो। सहभागीहरूले विघटित आयोगको शीघ्र पुनर्गठन, कानून संशोधनकामा पीड़ितसँग संवाद र दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेका छन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गरिने बताउनु भएको छ। वडा नम्बर 17 मतगौडा स्थित सीतापाई घाटको व्यवस्थापन तथा पूर्वाधार निर्माण सम्पन्न भएपछि बिहिबार आयोजित उद्घाटन कार्यक्रममा उहाँले सेती नदी किनारमा धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकास

0: 812 रूपियाँ र विभिन्न संघ संस्था तथा व्यक्तिबाट 23,99,392 रूपियाँ सहयोग प्राप्त भएको थियो। कार्यक्रममा वक्ताहरूले सेती नदी किनारका करिब 50 रोपनी सार्वजनिक जग्गा संरक्षण गर्दै प्राचीन ढुङ्गे साउ मेलाको व्यवस्थित विकास गर्नुपर्ने आवश्यकता औलाएका थिए। हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका एक स्थित पौराणिक टुटीखेलमा ऐतिहासिक टुटीखेल तीज महोत्सव 2083 आयोजना हुने भएको छ। इन्द्रणी एकीकृत समाज विकास समाज केन्द्रको आयोजनामा हुने महोत्सवको तयारी शुरू गरेको आयोजकले जनाएको छ। महोत्सवलाई भव्य र सभ्य बनाउन स्थानीय निकाय, विभिन्न संघ संस्था, राजनीतिक दल, आमा समूह, क्लब तथा सरकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको छ। सहभागीहरूले महोत्सव सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। केन्द्रका अध्यक्ष भारभक्त अधिकारीले नेपाली मौलिक कला संस्कृतिको संरक्षणका लागि करिब 2 दशकदेखि तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको र 2076 सालदेखि तीज मेलालाई महोत्सवका रूपमा सञ्चालन गरिएको बताउनुभयो। कोरोना महामारीका कारण 2 वर्ष रोकिएको महोत्सव पुनः निरन्तर सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो। महोत्सवको मिति केही दिनभित्र सार्वजनिक गर्ने उहाँको भनाइ छ। उहाँका अनुसार महोत्सवलाई संकलन हुने रकम पोखरा एकको गाईघाट क्षेत्रमा निर्माणधीन क्रियापुत्री भवन निर्माणमा सहयोगमा लागि उपयोग गरिनेछ। महोत्सवमा मौलिक तीज गीत, ग्रेणी नृत्य, टपरी गाँच्ने, विद्यालय स्तरीय लोक नृत्य तथा गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता आयोजना गरिनेछ। साथै दैनिक उपयोग सामग्री, कृषि हस्तकला, ब्याङ्क तथा वित्तीय संस्था, लत्ता कपड़ा र रेस्टुरेन्टका स्टल, राष्ट्र तथा स्थानीय कलाकारको शास्त्रीय प्रस्तुति र बालोद्यान समेत रहने आयोजकले जनाएको छ। गण्डकी वर्ष सरकारले आर्थिक वर्ष 82-83 11 जिल्लामा गरी 86 किलोमिटर सड़क कालपत्य गरेको जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले बिहिबार पोखरामा आयोजित समीक्षा गोष्ठीमा सार्वजनिक गरेको विवरण अनुसार कास्कीमा सबैभन्दा धेरै 27 किलोमिटर र सड़क कालपत्रे भएको छ भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको गृह जिल्ला गोर्खामा 1 किलोमिटर पनि सड़क कालपत्रे भएको छैन। मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेका अनुसार लमजुङमा 17, स्याङ्जामा 10, नवलपुरमा 8, पर्वतमा 7, बागलुङमा 6, मणाङमा 5, म्याग्दीमा 3, मुस्तामा 2 र तनहुँमा 1 किलोमिटर सड़क कालपत्रे गरिएको छ। गत वर्ष प्रदेशमा 9 वटा झोलुङ्गे पुल, 24 वटा मोटरेबल सड़क पुल र 7 वटा भवन निर्माण भएका छन्। यस्तै बजेट अभाव, निर्माण व्यवसायको लापरवाही, प्राकृतिक प्रकोप, वन तथा जग्गा प्राप्तिको समस्या लगायतका कारण 35 वटा योजना रुग्न अवस्थामा पुगेका छन्। भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री गोविन्द बहादुर नेपालले मन्त्रालयले गत आर्थिक वर्षमा 65% बजेट खर्च गरेको बताउनुभयो। जेएनजी आन्दोलन, मध्य पूर्व तनावका कारण निर्माण सामग्री को मूल्य वृद्धि लगायतका कारण लक्ष्य अनुसारको खर्च हुन नसकेको उहाँको भनाइ छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खर्च गर्ने क्षमता बढ़ाउन कर्मचारीलाई निर्देशन दिँदै साउनभित्र योजना तयारी र भदौदेखि ठेक्का प्रक्रिया अघि बढ़ाउन आग्रह गरे। उनले 2 वर्ष नपुगेका कर्मचारीको सुरुवा नगर्ने प्रतिबद्धता समेत जनाए। कार्यक्रममा समयमै योजना सम्पन्न गर्ने 1 दर्जन निर्माण कम्पनीलाई सम्मान गरिएको थियो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ। कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर

0: आचारीबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460201127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
6: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिलाई आधिकारिक भनेर गरेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै पूर्व सभापति शेरबहादुर देवा पछिले निवेदन दिएका हुन्। विवाद देवाले वारेस मार्फत विधेयक निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता एवं सरअधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। दुईजना न्यायाधीशहरू न्यायाधीश सुआरंगा सुवेदी र निप्रिदोज निरोलाको इजलासले वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा गएका थिए। उनीहरूले निर्वाचन आयोग विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षीय बनाएको थियो। अब तीनजना न्यायाधीशहरूले बसेर यो मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने हुन्छ। उक्त निर्णयबाट पुनरावलोकन गर्ने अनुमति पाएपछि फेरि मुद्दाको प्रक्रिया अघि बढ्नेछ। यो पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा न्यायाधीशहरू महिनाको 2 पटक मात्रै बसेर निर्णय गर्ने गरेका छन्। यसको निर्णय कहिले हुने भन्ने टुङ्गो लागि नसकेको प्रवक्ता कोइरालाले बताएका छन्। यता नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेस सत्ता होइन सिद्धान्त र समाजको आधारमा अघि बढ्ने पार्टी भएको भने कुनै पनि चुनावबाट नातिने बताउनु भएको छ। साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेप मुक्त बनाउन आवश्यक परे संविधान संशोधन गर्न पनि पार्टी तयार रहेको बताउनुभयो। 44 बीपी कोइराला स्मृति दिवसको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै थापाले आगामी स्थानीय तह चुनाव र प्रदेशसभा निर्वाचनको नाममा आफूलाई तर्साउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसका कार्यकर्ता एउटा चुनावको परिणामबाट न उत्साहित हुने न निराश हुने बताए। शक्ति वा सत्ताको प्रतिस्पर्धा मात्रै राजनीति नभई समाज र लोकतान्त्र आन्तरिक मूल्यको संरक्षण नै कांग्रेसको मूल उद्देश्य रहेको उनको भनाई छ। थापाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई थप सक्षम स्वेत र प्रभावकारी बनाउन आवश्यक परे संविधान संशोधन गर्न सक्ने समेत कांग्रेस तयार रहेको बताउनुभयो। सरकार वा मन्त्रीहरूले गर्ने कानूनी कामको पक्ष छानबिन गर्ने जिम्मेवारी अख्तियारको रहेकाले संवैधानिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले प्रधानमन्त्री सहित सबै राज्य निकाय संविधानको परिधिभित्र रहेर काम गर्नुपर्ने लक्ष्य उल्लेख गर्दै संवैधानिक लक्ष्यको क्षमता अभिवृद्धि र सुशासन समृद्धिमा कांग्रेस प्रतिबद्ध रहेको पनि बताउनु भएको छ।

0: High costs, limited resources.
1: हामी राजनीति मात्र नगरौं भनेर भन्नुभयो म चाहिँ राजनीति नै गरौं हामी राजनीति नै गर्ने तर राजनीति गर्ने भनेको के हो राजनीति गर्ने भनेको कुनै भत्किएको विद्यालय बनाउनु पनि राजनीति हो कुनै लागू पदार्थको दुर्व्यसनमा फसेको युवकलाई लागू पदार्थबाट बाहिर निकाल्नु पनि राजनीति हो कुनै मूल्य नपाएको किसानलाई मूल्य दिनु पनि राजनीति हो किसानको खेतमा मल पुर्याउनका निम्ति कोसिस गर्नु पनि राजनीति हो नदी जोगाउनु वन जोगाउनु पनि राजनीति हो रोजगारी सृजना गर्नु पनि राजनीति हो हामीले राजनीतिकै परिभाषा बदल्नुपर्नेछ राजनीतिकै परिचय बदल्नुपर्नेछ शक्तिको प्रतिस्पर्धा मात्र राजनीति होइन सत्ताको प्रतिस्पर्धा मात्र राजनीति होइन किनभने हामीलाई यही कुरा विश्वेश्वर प्रसाद कोइरालाले सिकाउनु भएको मलाई कतिपय साथीहरू तर्साउनुहुन्छ बेला बेला कहिलेकाहीँ नेताले पनि तर्साउनु खोज्नुहुन्छ हेरौँला स्थानीय चुनाव भन्नुहुन्छ हेरौँला प्रदेशको चुनाव भनेर भन्नुहुन्छ हामी बिपी कोइरालाको कार्यकर्ताहरू हौँ हामी एउटा चुनावबाट मातिहाल्ने एउटा चुनावबाट आत्तिहाल्ने होइनौँ हामी चुनाव हारिएला चुनाव नजितेला भनेर त्यो आस्थासँग सम्झौता गर्दै त्यो सोसाइटीले पनि नमान्ने सिद्धान्तले पनि नमान्ने त्यो गठबन्धनको राजनीति भोक्ने त्यो बोक्ने काङ्ग्रेस होइन चुनावको सामना गर्छौँ हामी तर हाम्रो लागि प्राइमेरी कुरा भनेको नागरिकको विश्वास नागरिकको भरोसा त्यो नागरिकको भरोसालाई स्थापित गर्नका निम्ति यो काङ्ग्रेस सत्तासँग जोडिएको काङ्ग्रेस होइन समाजसँग जोडिएको काङ्ग्रेस हामीले बनाउनु पर्नेछ समाजसँग जोडिएको काङ्ग्रेसलाई नागरिकहरूले आफै माया गरेर तिमी समाजलाई माया गर्नेले तिमीले सत्ता चलाउनु पर्छ भन्ने उनीहरूले बनाइदिन्छन् त्यहाँ पुर्याइदिन्छन् त्यसैले पहिला जहाँ गल्ती भएको छ त्यहाँ जाउँ हामी त्यो हामीले चिन्ता त्यसको बारेमा होइन हामीले चिन्तन गर्नुपर्ने सोसाइटीसँग हामी रिकनेक्ट कसरी हुने हो भनेर हो मैले फेरि दोहोऱ्याएर पढेँ उनले के लेखेका छन् भने बिपीको लोकतान्त्रिक दृष्टि बुझ्नका निम्ति बिपीको भाषणभन्दा पहिला उनको पात्रहरूलाई बुझ्नुपर्छ किनकि बिपीका राजनीतिका भाषण र साहित्यका उनका पात्रहरू अलग अलग होइनन् एकअर्काका परिपूरकहरू हुन् बिपीको सबैभन्दा गहिरो अन्तर्दृष्टि कानून नैतिकता र समाज यो तीनवटा सिद्धान्तले मात्रै मानवको जीवनलाई पूर्णता दिन सक्दैन यसका निम्ति यो आवश्यक छ तर पूर्ण छैन यो सबैभन्दा माथि अर्को एउटा तह छ त्यो तह भनेको मान्छेको अस्तित्वको तह हो बिपीको साहित्यले यही अस्तित्वको तहलाई खोतल्ने प्रयास गर्छ र उनी भन्छन् यसैबाट उनको नयाँ राजनीतिक दर्शनको पनि जन्म भयो त्यसैले बिपी हुनुभएको भए अहिले हामीले छलफल गरेको जस्तो कानून मानसिक स्वास्थ्य वा यो जिम्मा कसको दोष कसको भन्ने आधारमा मात्रै सायद बिपीले प्रश्नलाई सीमित गर्दैनथे होलान् त सायद बिपी सोध्थे होलान् त्यो मान्छेले आफ्नो शरीरलाई यति असह्य पीडा दिएर आफूले आफूलाई किन जलाएको होला भनेर सोध्थे होलान् भनेर लेखे मैले यो पढ्दै गर्दाखेरि फेरि प्रदीप गिरीलाई सम्झेँ प्रदीप गिरीले बिपीको लेखहरूका बारेमा सङ्गालो निकाल्नु भएको छ त्यो सङ्गालोमा एक ठाउँमा कुनै बेलामा बिपीले भन्नुभएको एउटा सन्दर्भ उद्धृत गर्नुभएको छ बिपीलाई सोधिन्छ तपाईँ धर्म र राजनीतिको सम्बन्ध कसरी बुझ्नुहुन्छ बिपी भन्नुहुन्छ धर्मको दुईटा पक्ष छ एउटा आध्यात्मिक पक्ष छ जो वैयक्तिक छ व्यक्तिको निजी कुरासँग जोडिएको छ भगवान कसरी मान्ने उपासना कसरी गर्ने त्यो उसको पन्थको कुरा हो उसको उपासना गर्ने विधिको कुरा हो अर्को प्रत्येक धर्मको अर्को पक्ष छ त्यो पक्ष भनेको कल्याणको पक्ष हो सामाजिक हितको पक्ष हो परोपारको परोपकारको पक्ष जुन धर्ममा गए पनि म यही भेट्छु बिपी भन्नुहुन्छ र भन्नुहुन्छ मेरो लागि राजनीति भनेको धर्मको त्यो अर्को पक्ष कल्याण लोकहित परोपकार यसको कार्यान्वयन गर्नु नै मेरो लागि राजनीति हो भनेर भन्नुहुन्छ बिपी त हामी जस्तै राजनीतिक कार्यकर्ता पनि हुनुहुन्थ्यो आफ्नै मूल्यहरू र आफ्नो राजनीतिक कर्म अघि सरले खनाल सरले भन्नुभएको आस्था र अभ्यासको सन्तुलन कसरी मिलाउनु भएको थियो एकातिर प्रजातन्त्रको स्थापना र प्रजातन्त्रको पुनर्स्थापनाका निम्ति निरन्तर रूपको संघर्ष राष्ट्र निर्माणको एउटा ठूलो प्रयास तर सँगसँगै चाहे त्यो सरकारमा प्रधानमन्त्री भएर बसिरहँदै गर्दाखेरि होस् वा प्रतिपक्ष दलको नेता भएर बसिरहँदै गर्दाखेरि होस् चाहे त्यो सशस्त्र क्रान्ति गरेको बेलामा होस्, प्रवासमा बसेको बेलामा होस्, वा देशान्तरण गरेको बेलामा होस्, सधैँभरि त्यो मान्छे खोज्ने प्रयास, त्यो मान्छे चिन्ने प्रयास। बिपी गोरालालाई सायद हामीले यसरी नै चिन्नुपर्छ होला। अब ऊ बेलाको बिपीलाई तानेर आज लिएर आउँ एकपटक। आज हामी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा आएका छौँ, हामी सबै काँग्रेसमा आबद्ध साथीहरू यहाँ छौँ। आज पार्टी भनेपछि एउटा संगठन छ, त्यसका सिद्धान्त छन्, नीति नियम छन्, त्यसको उद्देश्य छ। हामी यतिका धेरै साथीहरूसँग बाँधिएका छौँ। त्यो पार्टीको संगठनको बारेमा अघि महामन्त्री गुरु घिमिरेले चर्चा गर्नुभयो, सदस्यताको बारेमा प्रदीपजीले चर्चा गर्नुभयो, निर्वाचनको तयारीका बारेमा पुष्प भूषालले चर्चा गर्नुभयो। हामी चार पुस्ताका मानिसहरू एकैपटक पार्टीमा क्रियाशील छौँ। पुरानो साथीहरूको सम्मानको कुरा छ, नयाँ साथीहरूको अवसरको कुरा छ, यसलाई मिलाएर लिएर जानुपर्नेछ। पार्टीका केही परम्पराहरू छन्, जुन परम्पराहरू हाम्रो निम्ति गौरवका कुराहरू पनि छन्, त्यसलाई कायम पनि राख्नुपर्नेछ। कहिनन् नवीन कुराहरू पार्टीसँग ल्याएर गाँच्नु पनि पर्नेछ। पार्टीको अर्गनाइजेसनका आफ्ना केही भ्याल्युजहरू छन् जो हामीले विरासतमा प्राप्त गरेका छौँ, त्यसलाई पनि जोगाउनुपर्नेछ। नयाँ समय, नयाँ प्रविधि, नयाँ चिन्तनसँगै आएका नयाँ सोचहरू जुन छन् त्योसँग मिल्ने गरिकन संगठन सञ्चालनको केही आधुनिक धाराहरू पनि समात्नुपर्नेछ। यो एउटा पाटो भयो। अर्को विषय, हामी सरकारमा छौँ, पार्टी हो, चुनावमा भाग लिन्छौँ, सरकारमा जान चाहन्छौँ। 332 पालिकामा छौँ, 2668 वडा अध्यक्ष त काँग्रेसको झण्डा बोकेर जानुभएको साथीहरू हुनुहुन्छ, 7 प्रदेशमा सरकारमा छौँ। हामीले सरकार सरकार भनेर अरूतिर मात्र औँला त्यसाएर पाउँदैनौँ, सरकारमा हामीहरू पनि छौँ। त्यहाँ हामीले स्थानीय सरकारमा आफ्नो जिम्मा निर्वाह गर्नुपर्नेछ, प्रदेश सरकारमा आफ्नो जिम्मा निर्वाह गर्नुपर्नेछ। हामी फेडरल पार्लियामेन्टमा अपोजिसनमा छौँ। हाम्रो आदरणीय संसद दलको नेता विश्वराज आङदाम्बेको अत्यन्त कुशल नेतृत्वमा हाम्रो सांसद साथीहरू अहिले नागरिकका विषयहरू संसदमा उठाइराख्नु भएको छ, नागरिकको जीवनसँग जोडेका विषयहरू उठाइराख्नु भएको छ। विश्वराज आङदाम्बेले उठाउनु भएको एउटै प्रश्न काफी छ, कालो चस्मा लाउनुहोस् तपाईँको छनौट, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छनौट। म केही बोल्दिनँ, तर तपाईँले कालो करतुत गर्नुभयो भने म छाड्दा पनि छाड्दिनँ। त्यो कुराहरू चलेकै छ। सुकुम्बासीको विषयको बारेमा साथीहरूले तपाईँ कानून मिस्न पाउनुहुन्छ, तयारी नगरिकन डोजर किन चलाउनुको प्रश्न गरिराख्नु भएको छ, नागरिकहरूको जीवनसँग जोडिएका अन्य विषयहरू उठाइराख्नु भएको छ, विधि विधानसँग जोडिएका अन्य विषयहरू उठाइराख्नु भएको छ। यो विषयमा प्रत्येक दिन नयाँ नयाँ प्रश्नहरू थपिँदै जान्छ। तल हामीले काम गर्दै जानुपर्नेछ, जहाँ जिम्मेवारीमा छौँ, माथि जहाँ छौँ सङ्घमा प्रतिपक्षमा, त्यहाँ हामीले प्रश्नहरू थपिँदै जान्छ। आदरण विश्वराज आङदाम्बे यहीँ हुनुहुन्छ, पार्टीको तर्फबाट तपाईँले 2 प्रश्न संसद चल्न साथै त्यो ठाउँमा दर्ज गराउनुपर्छ। हेर्दा सामान्य लाग्छ, पैसा आउने सबै तपाईँ।
2: अब बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले संविधानमाथि निरन्तर हस्तक्षेप गर्दै लोकतान्त्रिक मूल्य राजनीतिक दलको भूमिका र संसदीय प्रणालीलाई कमजोर बनाएको आरोप लगाएका छन्। उनले संविधान संशोधनभन्दा पहिले संविधानको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताउनु भएको छ। 48 पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ओलीले संविधान विपरीत राजनीतिक अभ्यास भइरहेको दावी गर्दै पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने विषय संविधानको भावना विचारित भएको टिप्पणी गर्नुभयो। संसद विघटन सम्बन्धी विवाद स्मरण उहाँले आफ्नो नेतृत्वको सरकारले गरेको सिफारिशलाई संवैधानिक भनिएको तर संविधान बाहिर भएका निर्णयलाई वैधता दिएको आरोप लगाउनुभयो। अध्यादेश मार्फत शासन सञ्चालन संसदको भूमिका कमजोर पार्ने र प्रधानमन्त्री संसदप्रति जवाबदेह हुने संवैधानिक व्यवस्थाको पालना नभएको उहाँको भनाइ थियो। उहाँले आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि राजनीतिक प्रतिशोध भएको दावी गर्दै कुनै आधार बिना आफूलाई पक्राउ गरिएको तथा एमालेका नेतामाथि पनि प्रतिशोधपूर्ण व्यवहार भएको आरोप लगाउनुभयो। राजनीतिक दलसँग पर्याप्त परामर्श बिना शासन सञ्चालन भइरहेको भन्दै उहाँले संविधान, लोकतन्त्र र संसदीय व्यवस्थाको रक्षा गर्न सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। अब आर्थिक समाचार। नेपालले विद्युत व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ इतिहास रचेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 82-83 भारत र बंगलादेश बीचसँगको विद्युत व्यापारबाट नेपालले 18,76,48,00,000 रूपियाँ खुद बचत गरेको छ। यो अघिल्लो वर्षको तुलनामा 313% बढ़ी हो। यसले नेपाल अब विद्युत आयात गर्ने मुलुकबाट क्रमश ऊर्जा निर्यात राष्ट्रमा रूपान्तरण भइरहेको स्पष्ट संकेत दिएको छ। समीक्षा अवधिमा नेपालले भारत र बंगलादेशतर्फ 3,87,74,00,000 युनिट विद्युत निर्यात गरी 29,32,00,00,000 बढी आमदानी गरेको छ। एक वर्षमै निर्यात परिणाम र आमदानीमा भएको उल्लेखनीय वृद्धिले जल विद्युत क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिन थालेको छ। त्यसअघि विद्युत आयात गर्ने घटेको छ। अघिल्लो वर्षको तुलनामा आयात परिणाम 31% भन्दा बढ़ी घट्दा आयात खर्च पनि उल्लेख्य रूपमा कम भएको छ। यी तथ्याङ्कले नेपाल ऊर्जा क्षेत्रमा आत्मनिर्भर मात्र होइन विदेशी मुद्रा आर्जन गर्ने नयाँ आधार निर्माण गरिरहेको देखिएको छ। वर्षायाममा खेर जाने विद्युतलाई छिमेकी बजारमा बिक्री गर्न सक्नु नेपालको ऊर्जा कूटनीति र पूर्वाधार विस्तारको सकारात्मक परिणाम हो। भारतको खुल्ला विद्युत बजारमा पहुँच विस्तार, बंगलादेशसँग शुरू भएको व्यापार तथा सीमापार प्रसारण लाइनको विकासले यस उपलब्धिलाई सम्भव बनाएको मानिएको छ। विदेशको समाचार। इरानले जोर्डन, बहराइन र कुवेत लगायतका क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेपछि मध्य पूर्वमा तनाव थप चर्किएको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अहिलेसम्मकै सबैभन्दा भीषण आक्रमण गर्ने सक्ने चेतावनी दिएका छन्। इरानको रिभोल्युसनरी गार्डसले कतार, कुवेत र ओमान स्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी मिसाइल प्रहार गरेको दावी गर्दै त्यस सम्बन्धी मीडिया सार्वजनिक गरेको छ। कुवेत इराकका सीमा स्थित अल आब्दली क्षेत्रमा भएको ड्रोन आक्रमणबाट भौतिक क्षति पुगे पनि मानवीय क्षति नभएको कुवेतको रक्षा मन्त्रालयले जनाएको छ। ट्रम्पले संचार माध्यमका सँग कुरा गर्दै इरानले अझै पर्याप्त पीड़ा नभएको टिप्पणी गरेका छन्। उनले इतिहासकै सबैभन्दा ठूलो आक्रमणको तयारी भइरहेको संकेत गर्दै आवश्यक परे अमेरिका एक्लै पनि जवाब दिन सक्षम रहेको दावी गरे। उनले इजरायल पनि सम्भावित सैनिक कार्यवाहीमा सहभागी हुन सक्ने संकेत दिएका छन्। युद्धको जोखिम बढ़दै गएपछि अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा रहेका आफ्नो नागरिकलाई सतर्क रहन र उडान प्रभावित हुन सक्ने भन्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ। अब खेलकुदको समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डसमा जारी एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहिबार राति भएको खेलमा घरेलु टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 44.4 ओभरमा 157 रनमा अलआउट भयो। आरिफ शेखले सर्वाधिक 41 रन बनाए भने गुलशन झाले 29, दिपेन सिंह अरेल 21, आसिफ शेखले 14 र करण केसीले अभिजित 13 रन जोड़े। नेदरल्याण्डसका रोलफ भान डोर मर्वे र एलेक्स रोयल समान 3 विकेटले 158 रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले 44.1 ओभरमा 4 विकेट गुमाएर जित हात पार्यो। कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रन बनाए भने नेओ क्रोस 34 रनमा अभिजित रहे। नेपालका सोमपाल कामी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए भने एक विकेट रनआउट मार्फत प्राप्त भयो। यस चीजसँगै नेदरल्याण्डस 29 खेलबाट 34 अंकसहित अंक तालिकामा अघि बढ़ेको छ। नेपालको भने 30 खेलबाट 24 अंक रहेको छ। नेपालले अब श्रृंखलाको तेस्रो खेल आगामी सोमबार नामिबिया विरूद्ध खेल्नेछ। नेपाल पहिलो खेलमा पनि नामिबियासँग पराजित भएको थियो। अब एउटा मौसम सम्बन्धी जानकारी। देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको निम्नचापीय रेखा सरद स्थानमा रहेको छ। अहिले देशका हिमाली तथा पहाड़ी भागमा सामान्यतया बादलले रहेको छ भने तराईका आंशिक बादली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो हिमाली तथा पहाड़ी भागमा सामान्यतया बादली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन जोताङ सहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन जोताङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाड़ी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा सक्ने सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखराको ढुङ्गेसाउमा हाइस्कको ठक्करबाट 19 वर्ष युवकको मृत्यु। पोखरा अन्तर्राष्ट्रिय व्यवस्थामा शुल्क छूट। फ्लाइ दुबई उडानसँगै अन्तर्राष्ट्रिय उडानको ढोका खुल्ने अपेक्षा। पोखराको धार्मिक सम्पदालाई पर्यटकीय अर्किडमा जोडिने। गण्डकीमा एक वर्षमा 86 किलोमिटर सड़क कालो पत्रे। गोर्खामा शून्य प्रगति। संक्रमणकालीन न्याय टुङ्गी आउन माग गर्दै पोखरामा धरना। 100 दिनमा कृषि मन्त्री कार्कीका उपलब्धि सार्वजनिक। किसानमुखी कार्यक्रमलाई प्राथमिकता। नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद। फेरि सर्वोच्च अदालतमा प्रवेश। संविधान संशोधन भन्दा पहिले संविधानको रक्षा आवश्यक रहेको बारेमा ओलीको बनाई। विद्युत व्यापारमा नेपालको ऐतिहासिक छलाङ। 18 अर्ब 76 करोड़को खुद बचत। इरानको मिसाइल आक्रमणपछि मध्य पूर्वमा तनाव तर्कियो। ट्रम्पको कडा चेतावनी। र लिग दुईमा नेपालको लगातार दोस्रो हार। नेदरल्याण्डसँग 3 विकेटले पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सकालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रशंसा भेटिन अहिले 9 बजे खबर सँग आउनेछ। हामी सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोस्।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।
6: हेलो,
7: हजुर
6: सन्चै, कस्तो छ हजुरलाई? बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
8: बारिश त बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-57-9-15।
11: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
12: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जालले झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
11: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5% चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
11: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
16: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
11: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
14: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
17: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
18: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
19: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
18: अनि कहाँ छ छोरा यो पसल?
19: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
18: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
19: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
18: पोखरा दुई बिन्दवासिनी बस पार्क
19: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
18: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
19: मोबाइल नम्बर 9846059581
18: 9166715475।
5: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: दिदी म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
0: नाइ दिदी, मलाई त केही पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
3: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
6: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानेडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
7: जन्मदिनमा फजुल खर्च गरेर एउटा केक काट्नुभन्दा बिरुवा रोप्नु प्रभावकारी मानिन्छ, त्यसैले आफ्नो जन्मदिन सँगै एउटा बिरुवालाई पनि नयाँ जीवन दिउ। जनहितका लागि रेडियो सफलता पोखरा।
6: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
6: रेडियो सफलता 103.4
7: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
8: उमंग,
7: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
8: ज्ञानी कामे गुरु।
7: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न।

0: hear yourself. Swayam ko awaz lai sunnuhos.
1: संसारका सबै प्राणीहरूले शान्ति खोजिरहेका छन्। यो आजको कुरा होइन, यो त युगौं युग पुरानो कुरो हो। जबसम्म मानिस आफ्नो जीवनमा शान्तिको अनुभव गर्दैन, तबसम्म मानिसको जीवनमा त्यो वास्तविक सुख चयन आउन सक्छ।

एउटा त्यस्तो पुस्तक जसले तपाईँको भित्री मुस्कानलाई अभिव्यक्त गर्दछ। आफू भित्र नजर लगाउनुहोस्। पढेको गाग्रो।

ज्यादै टाढा पहाड़ी इलाकामा एकजना माली बस्दथे। उनलाई फूल बिरुवाहरूसँग अत्यन्तै प्रेम थियो। मालीले अग्ला पहाड़हरूको बीच समथर भागमा धेरै मेहनत गरेर एउटा सुन्दर बगैचा बनाए। उनले बगैचामा थरी थरीका सुन्दर र सुगन्धित फूलहरू अनेक रुख बिरुवा हुर्काए। बगैचा हरा भरा बनाई राख्नका लागि मालीले निकै कड़ा परिश्रम गर्नु पर्थ्यो। पहाड़मा पानी त थिएन, त्यसैले उनले दुईवटा माटोका ठूलठूला गाग्राहरू खरिद गरे। ती गाग्राहरूलाई एउटा बलियो बाँसको दुई छेउमा बाँधिदिए डोरी लगाएर। हरेक बिहान आफ्नो काँधमा त्यो बाँसको दुवै छेउमा ती माटाका गाग्राहरू डोरीको सहायताले झुन्याएर पहाड़बाट तल ओर्लिएर उपत्यकामा झरिरहेको झरनासम्म जान्थे। झरनाको पानी दुवैवटा गाग्रोमा भर्थे। काँधमा हालेर उनले पहाड़को कठिन उकालो चढ़थे। आफ्नो बगैचाका बिरुवाहरूमा पानी हाल्थे। यस काममा उनले हरेक दिन धेरै मेहनत गर्नु पर्दथ्यो। तर अग्लो पहाड़का बीचमा उनका बगैचाहरू हरेक बिरुवाहरू हरा भरा हुन्थे। यही नै उनको खुशी थियो। एक दिन उनी त्यही दुईतिर बाँसको छेउमा झुन्डिएका गाग्राहरूलाई बोकेर पहाड़को उकालो चढ्दै थिए। मालीले थाकेर एक ठाउँमा बाँस काँधबाट झिकेर तल राखे। केही बेर सुस्ताएपछि उनले फेरि पनि बाँसलाई काँधमा उठाए र बगैचातिर गए। तर यस बीच के भयो भने, जब उनले पानी भरिएका गाग्राहरू ढुङ्गै ढुङ्गा भएको ठाउँमा बिसाएका थिए, त्यहाँ एउटा तीखो ढुङ्गाले एउटा गाग्रोको पेटमा सानो प्वाल पारिदियो। मालीको क्रम बदलिएन। सदा झैं उनले हरेक दिन ती दुईवटै गाग्रामा पानी भर्थे र बगैचासम्म ल्याउथे। तर जुन गाग्रोको पिँधमा प्वाल परेको थियो, त्यसबाट पानी चुहिरह्यो र बगैचासम्म ल्याउँदा ल्याउँदै त्यस गाग्रोमा एकदमै कम पानी बच्दथ्यो। केही महिनासम्म यस्तै क्रम चलिरह्यो। एक दिन सधैँ गाग्रोले पिँधमा प्वाल परेको गाग्रोसँग भन्यो, मलाई त तिमीमाथि दया लाग्छ। तिम्रो केही काम छैन, तिमी बेकारको भइसक्यौ। तिम्रो पानी पुरै बाटोमै खस्छ र तिमीले आफ्नो मालिकको पूरा सेवा गर्नै सक्दैनौ। सधैँ गाग्रोको अभिमानपूर्ण कुरा सुनेर पिँधमा प्वाल परेको गाग्रो निकै दुखी भयो। अर्को बिहान गाग्रोलाई उदास देखेर मालीले गाग्रोसँग उसको उदासीनताको कारण सोधे। गाग्रोले दुखी मनले बोल्यो, मालिक, अब म बेकार भइसकेको छु। मेरो पिँधमा प्वाल परिसकेको छ, जसले गर्दा ममा पानी अडिनै सक्दैन र तपाईँको सारा मेहनत व्यर्थ हुन जान्छ। अब मेरो केही उपयोगिता नै छैन। प्वाल परेको गाग्रोको यस्तो कुरा सुनेपछि मालीले मुस्कुराएर स्नेहपूर्वक गाग्रोमा हात राख्दै भने, मलाई राम्रोसँग थाहा छ तिमी भित्र पुवाल छ र तिमीमा पानी अडिन पाउँदैन। तर यो पनि सत्य कुरा हो, यस संसारमा कुनै पनि कुरा बेकारको छैन, कुनै पनि कुरा अनुपयोगी छैन, सबै उपयोग गर्न मिल्छ। तिमी पनि बेकारको होइनौ। हेर, आज म तिमीलाई सबै कुरा बुझाउँछु। मालीले गाग्रोलाई त्यो ढुङ्गै ढुङ्गा भएको लामो बाटोतिर लिएर गए, जुन बाटो भएर उनले हरेक दिन झरनाबाट गाग्रोमा पानी भरेर बगैचासम्म लिएर आउँथे। पूरै बाटोभरि एकातर्फ ससाना बिरुवाहरू उम्रिएका थिए र रंगी बिरंगी फूलहरू फुलिरहेका थिए। मालीले भने, हेर, यही हो तिम्रो उपयोगिता।
जब मैले थाहा पाएँ नि तिम्रो पीरमा प्वाल परेको छ र पानी चुहिरहेको छ, मैले बाटोको छेउमा फूलहरूको बिउ छरिदिएको थिएँ। हरेक दिन पुरै बाटोमा तिमी भित्रबाट चुहिएको पानीले बिउहरू अङ्कुरित भए र आज हेर त पुरै ढुङ्गाहरूको बाटो रङ्गी बिरङ्गी सुन्दर फूलहरूले सुगन्धित छ। यी फूलहरूबाट मौरीहरूले रस लिएर जाँदैछन्। म त पुरै बाटो हरा भरा भएकोमा तिमी प्रति आभार।

मानिसहरूले के भन्छन् भने अहिले मसँग समय छैन। हेर्नुहोस्, तपाईँसँग कहिले पनि समय छैन, समय तपाईँको होइन। मानिसले भैँसीको घाँटीमा दाम्लोले बाँधेर भैँसीलाई डोराइरहेको छ र भैँसीले सोचिरहेको छ, म जहाँ जान चाहन्छु गइरहेको छु अनि यो मेरो नोकर म सँगसँगै हिँडिरहेको छ। भैँसीलाई यो थाहा छैन कि त्यो दाम्लो कसको घाँटीमा बाँधिएको छ। तपाईँ भन्नुहुन्छ तपाईँसँग समय छैन। अरे, समयले तपाईँको घाँटीमा दाम्रोले बाँधेको छ। तपाईँ हुनुहुन्छ भैँसी, उनी हुन् मालिक। उनले जता भन्छन् त्यतै तपाईँले जानुपर्छ। तपाईँ आफ्नो इच्छा अनुसार कतै पनि जान सक्नुहुन्न। यो समय थियो, छ र रहनेछ। तपाईँ नहुनुहुन्थ्यो तर हुनुहुन्छ र रहनुहुने छैन। बुझ्नुहोस् हजुर, बुझ्नुहोस्, जब थोपा समुद्रमा गएर मिसिन्छ तब उसको सबै अस्तित्व समाप्त हुन्छ। उसको केही पनि बच्दैन। त्यो त्यस पश्चात समुद्र बन्छ, सानो थोपा फेरि समुद्र बन्छ। यो संसारमा कस्ता खालका मानिसहरू छन्? तीन भाइ थिए, तीन भाइ। धेरै थोरै उनीहरूको खेती थियो, जमिन थियो, घर थियो। जब उनीहरूका आमा बुवाको निधन भयो तब तीन भाइले सोचे, अब के गर्ने, आफ्नो आफ्नो भाग्य हेर्नु पर्ला। जे जति पनि थियो उनीहरूले सबै बेचिदिए र बेचेर त्यसलाई तीन भागमा लगाएर बाँडे र उनीहरूले भने, अब आफ्नो बाटो लागौ, पाँच वर्षपछि फेरि भेटौंला, यही ठाउँमा भेटौं र हेरौंला आफ्नो आफ्नो भाग्य के कस्तो होला। त्यसपछि आफ्नो बाटोतिर लागे। पैसा थियो, कुनै कारणबाट तिनैले यो सोचे, पैसालाई सुनमा परिणत गराउ। तिनैजनाले सुन किने। एक भक्तिभाव गर्ने खालको थियो, उसलाई अझै सुन चाहिएको थियो। उसले आफ्नो कुटीमा एउटा सानो मन्दिर जस्तो बनायो, सुनलाई त्यहीँ राखेर दिनदिनै आरती गर्न थाल्यो। सुन सुन सुन सुन, त्यसको अभ्यास गर्यो, त्यसको भजन गर्यो, त्यसको कीर्तन गर्यो, त्यसलाई प्रसाद चढायो। सुन आइज, अझै आइज, अझै आइज, अझै आइज, अझै आइज। र यति धेरै सुनसँग प्रेम थियो कि सुनलाई अरू रूपमा हेर्नै चाहँदैन थियो। लगाउनका लागि उसँग कपडा थिएन, तर ऊ सुनको आरती, सुनको भक्ति, सुनको भजन प्रत्येक दिन गर्थ्यो। खानाका लागि भिक्षामा जसले उसलाई जे दिन्थे, तर आफ्नो घरमा आएर ऊ सुनको आरती, सुनको भक्ति, भक्ति भक्ति भक्तिमा ऊ लागिरहन्थ्यो। अर्को भाइ विद्वान खालको थियो, उसले पनि आफ्नो सुन लियो, आफ्नो अगाडि राख्यो र त्यसका बारेमा आफ्नो किताब लेख्न शुरू गर्यो। सुन कति सुन्दर छ, सुनबाट मान्छेले के के प्राप्त गर्न सक्दैन र सुनबाट के के सम्भव छैन। सुन त भगवानको ठूलो देन हो। त्यसका बारेमा ठूला ठूला किताबहरू लेख्न थाल्यो र उसको पनि त्यस्तै अवस्था भयो। लगाउन कपडा छैन, खानका लागि भिख माग्नुपर्ने, तर ऊ आफ्नो किताबमा यति डुबेको छ कि यस्तो यस्तो चीजहरू उसले लेखिरहन्थ्यो सुनका बारेमा, कि कुरै नगरौं। सबभन्दा सानो तेस्रो, उसले भन्यो, यो सुनको फाइदा के नै छ र, खान त सकिँदैन, यसलाई के गर्ने। उसले सुन बेचिदियो, सुन बेचिदियो र त्यसबाट जुन पैसा आयो उसले एउटा खेत दिने अनि त्यहाँ हलो जोतेर अन्न फलाउन थाल्यो। खाएपछि जति बच्थ्यो उसले त्यसलाई बेचिदिन्थ्यो। लगाउनका लागि कपडा उसलाई त भरिपूर्ण भयो। पाँच वर्षमा उसले मेहनत गर्दा गर्दै खानका लागि प्रशस्तै सुन्दर घर बनायो, राम्रो ठाउँ बनायो, राम्रा राम्रा कपडा, मिठो मिठो खानेकुरा, उसलाई त मोज भयो। पाँच वर्ष पूरा भयो, तिनै भाइ भेटे त्यही ठाउँमा। एकजनाको अवस्था कस्तो

0: कट्टा कट्टा मोटो घाटो राम्रो राम्रो कपड़ा लगाएको हातमा घडी अनि तीनैजनाले मिलेर भने के भयो त तिमीसँग पनि सुन्थ्यो र तिमीसँग पनि सुन्थ्यो आखिर के भयो भन्यो त्यही भयो जे मैले गरे यसलाई भनिन्छ मान्नु तपाईँ मान्न चाहनुहुन्छ या जान्न चाहनुहुन्छ मान्न चाहनुहुन्छ भने गलत ठाउँमा आउनुभयो जान्न चाहनुहुन्छ भने ठिक ठाउँमा आउनुभयो जुन समुद्रको तपाईँलाई खोजी छ त्यो समुद्र तपाईँबाट टाढा छैन तपाईँ भित्र नै छ र त्यही समुद्रबाट तपाईँ आउनुभयो अनि त्यही समुद्रमा तपाईँले मिल्नु छ र जीवित छँदै तपाईँ त्यो समुद्रमा पुग्नुभयो भने तपाईँका सारा अभिलाषाहरू पूरा हुनेछ
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-57-9915।
10: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो

0: अपातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बन।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव।
10: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
11: अब राम्रा राम्रा देवताको मूर्ति पाउनु त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त?
10: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोराउनै पर्दैन नि।
8: हजुर, आफ्नै अर्डर बमोजिम, विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75694, 98191-24824।
12: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9815 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
13: घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
14: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
15: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
17: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0115419485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0115259004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सामाजिक ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: नमस्कार कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरिरहेका गतिविधिको विषयमा हामी कुराकानी गर्नेछौ। एक्यापले गरिरहेका संरक्षणको क्षेत्रमा गरिरहेको गतिविधिहरू, त्यस्तै जैविक विविधता, दिगो पर्यटन, त्यो सँगसँगै जलवायु परिवर्तन, स्थानीय समुदायको सहभागिता लगायतका विषयहरूलाई हामी सुन्ने कोसिस गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका आयोजना प्रमुख हुनुहुन्छ डाक्टर रविन कडरिया हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। सर, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। अहिले के छ सर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले अहिले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: यो अब विगतदेखि नै यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्रलाई व्यवस्थापन गर्दै आइरहेको छ। र यो झन्डै हामी 40 वर्षको इतिहासमा प्रवेश गरिसकेका चाहिँ छौँ। अब यो खास 2049 सालमा जब अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गर्यो नेपाल सरकारले, त्यसदेखि नै एक्यापको रूपमा व्यवस्थापन हुँदै आइरहेको छ। यसले विशेष गरी स्थानीय समुदायद्वारा प्राकृतिक स्रोतको र यहाँको जैव विविधताको संरक्षण गर्ने र त्यसपछि जीवो पर्यटनको रूपमा, विशेष गरी हामी अझ इको टुरिज्म भन्छौँ, पर्यटन मार्फत पर्यटन र स्थानीय समुदायको आय आर्जनको चाहिँ टेवा पुर्याउने काम चाहिँ समग्रमा गरिराखेको छ। र यसलाई सहयोग हुने हिसाबले अब विभिन्न क्रियाकलापहरू चाहिँ हामी गर्छौँ, जस्तो वन संरक्षण, त्यसै गरी पर्यटन प्रबन्धन, वन संरक्षणभित्र पनि विशेष गरी वन व्यवस्थापनको समितिहरू हुनुहुन्छ। र अहिले पछिल्लो समय अझै वनबाट पनि कसरी चाहिँ जीविकोपार्जनलाई टेवा पुर्याउन सकिन्छ, अलिकति अर्थतन्त्रलाई टेवा पुर्याउन सकिन्छ भन्ने हिसाबले, किनकि यत्रो 40 वर्षमा संरक्षण त भयो अनि समुदायको तर्फबाट हेर्दा हामीले के पायौँ भन्ने हिसाबले, त्यो हिसाबले आय आर्जनका कार्यक्रमहरू पनि त्यसमा भइरहेका छन्।
0: भनेपछि त्यहाँ आम स्थानीय समुदायलेको चाहिँ प्रत्यक्ष सहभागिता पनि रहेको छ, प्रभावकारी छ।
1: यो कस्तो हो भने, यो सुरुवातदेखि नै हुन त यो अन्नपूर्ण संरक्षण क्षेत्र विश्वमै एउटा मोडल चाहिँ स्थानीय समुदायमा आधारित चाहिँ कम्युनिटी बेस्ड कन्जर्भेसन, समुदायमा आधारित त्यो संरक्षणको हिसाबले चाहिँ अगाडि बढिरहेको छ र यसैको सफल जुन सफलता प्राप्त गर्यो त्यही हिसाबले नेपाल सरकारले नेपालमा अरू 6 वटा संरक्षण क्षेत्रहरू पनि घोषणा गरेको छ। र अन्नपूर्ण मनासु गौरी शङ्कर त अन्नपूर्णकै मोडलबाट चाहिँ यसको व्यवस्थापन हुँदै आइरहेको छ। यो बाहेक अन्तर्राष्ट्रिय रूपमा पनि यसको विकास यस्तो संरक्षणमा जानुपर्छ भन्ने चाहिँ छ। र यसै गरी नेपालको पहिला निकुञ्ज मात्रै थियो, निकुञ्जले अलिकति केही वञ्चित गरे कि भनेर यही संरक्षण क्षेत्रको सिकाइबाट निकुञ्जको क्षेत्र वरिपरि पनि मध्यवर्ती क्षेत्रको चाहिँ विकास गरिरहेको चाहिँ छ। र समग्रमा भन्दा संरक्षण क्षेत्र वास्तवमै समुदायमा आधारित मोडल हो, जहाँ एक्यापले सहजकर्ताको मात्रै भूमिका चाहिँ गर्छ। मेन प्लेयर समुदाय हुनुहुन्छ। हामीले अब कानुन सम्बन्ध हिसाबले समुदायको क्षमता अभिवृद्धि गर्ने त्यस्ता कामहरूलाई चाहिँ एक्यापले सहजीकरण गरिरहेको छ।
0: हजुर, स्थानीय समुदायमा आधारित मोडल भन्नुभयो, हुन पनि यो एउटा उत्कृष्ट मोडल पनि हो, पर्यटकीय हिसाबले गन्तव्यको पनि हो। त्यो पर्यटनको विषयमा पछि आउँछु। जस्तै यो संरक्षणबाट स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा के कस्ता लाभ लिइरहनु भएको छ?
1: यो अब हिजोको लाभ र अहिलेको लाभलाई अलिकति फरक मान्छु, दुई पार्टमा हेर्छु। सुरुवाती चरणमा आजभन्दा 40 वर्ष अगाडि सुरुवात गर्दा त्यो बेलामा धेरै वनहरू विनाशहरू भएको थियो, त्यो बेलाको परिस्थिति हेर्दा गाउँहरू सरसफाई गर्न बन्द थियो, खानेपानीहरूको अभाव थियो, त्यो भएको हिसाबले सुरुवाती चरणमा अलिकति बढी कसरी वन संरक्षण गर्नेतिर जाने भन्ने हिसाबले एक्याप अगाडि बढेको देखिन्छ। र हिजो एक दिन एक भारी दाउरा लिनको लागि एक दिन पनि जाने ठाउँहरू थिए यही हाम्रै अन्नपूर्ण संरक्षण क्षेत्रमा। त्यो बिस्तारै जब वनहरू हरियाली भयो, वृक्षरोपणहरू गरियो, जसले गर्दा वनहरू वनबाट एकै बिहान एक बिहानै दुई भारी दाउराहरू ल्याउन समुदाय सफल हुनुभयो, त्यो एउटा उपलब्धि भयो। हिजो त अब पानी लिनको लागि बिहान बढी जानुपर्थ्यो, घर घरमा त्यसै पानी ल्याइयो। सरसफाइको हिसाबले धेरै अलिकति अव्यवस्थित गाउँहरू थियो, त्यसलाई आमा समूहद्वारा सरसफाइ अन्तर्गत पुग्यो। त्यो हिसाबले गर्दा समुदायको आधारभूत आवश्यकता दाउरा, काठ, घाँस अथवा घरमा घर अहिले बनाउनको लागि चाहिने ढुङ्गा, गिटी, बालुवा अथवा परापूर्व कालदेखि चलिआएको चरीकरण, यसलाई चाहिँ संरक्षण क्षेत्रले सुनिश्चित गरेको चाहिँ देखिन्छ। तर अहिले पछिल्लो समय अब एक प्रकारले भन्यो भने अब यो आधारभूत आवश्यकताहरू परिपूर्ति पनि भइसकेको छ र अहिले हाम्रो आवश्यकताहरू पनि परिवर्तन भइसकेको कारणले गर्दा
2: समुदायले केबाट चाहिँ हामीले लाभ लिने त डाइरेक्ट अब काठ पायौँ दाउरा पायौँ भनेर मात्रै अब समुदाय चित्त बुझाउने परिवेशमा छैन, किनभने हामी पैसाको क्रममा के पायौँ भन्ने छ। त्यो हिसाबले गर्दा एउटा प्रत्यक्ष रूपमा समुदायले आय आर्जन गर्न सक्ने अथवा जुन अर्थतन्त्रलाई चलामान गरे भनेको टुरिज्म हो, पर्यटन हो। र झन्नै अहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा 6 लाखभन्दा बढी नेपाली, 5 लाखभन्दा बढी विदेशीहरू आउनुहुन्छ। यसले झन्नै यहाँ 1500 बढी स्थानीयद्वारा सञ्चालित होटेल छ र 450 बढी होमस्टेहरू पनि चाहिँ छ। यसले प्रत्यक्ष रूपमा 5000 बढीलाई चाहिँ रोजगार नै दिएको चाहिँ छ यहाँ भएर होटल होमस्टेहरूले भने। यसले झन्नै झन्नै 10 अरब रुपियाँको त आर्थिक चलायमा नि पर्यटनबाट चाहिँ भएको देखिन्छ। र यसको अलावा विशेष गरी अहिले पछिल्लो समय फेरि हामीसित प्रशस्त मात्रामा जडीबुटीहरू पनि छ। यहाँ सामान्य न्युरोदेखि लिएर जुन बजारमा आउँछ अहिले टुसाको सिजन छ, त्यसै गरी एसागुम्बा भएकोले हामीले अहिले 84 प्रकारका जडीबुटीहरू चाहिँ सूचीकृत गरेका छौँ, जसलाई वातावरणलाई असर नपर्ने गरी भविष्यको उत्पादनलाई पनि असर नपर्ने गरी त्यहाँको जडीबुटीहरू पनि निकाल्न सकिन्छ र त्यसबाट स्थानीय समुदायहरूले चाहिँ फाइदा लिन सक्नुहुन्छ। यसलाई दुई पाटेहरूमा जस्तो निउँदो घरमा टिपेर खानालाई कुनै समस्या भएर टिप्न सक्नुहुन्छ, खान सक्नुहुन्छ। जस्तो अब काठ दाउरा पनि समुदायले एउटा निर्णय गर्नुभएको होला, त्यो निर्णयको आधारमा उहाँले समितिले केही तोकेको शुल्कको हिसाबले उहाँले प्रयोग गर्न सक्नुहुन्छ भने जडीबुटीहरू खानको लागि मात्र होइन, समितिको समिति व्यवस्थापन समितिहरूको अनुमति लिएर उहाँले चाहिँ सङ्कलन गर्न सक्नुहुन्छ र त्यसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले छोड बोजी दिन्छ, जसले गर्दा उहाँले बजारमा यात्रा गुम्बा या टुसा या जिम्मु जस्ता जडीबुटीहरू बेच्न पनि सकिन्छ। समग्रमा झन्नै झन्नै गत आर्थिक वर्षमा लगभग लगभग 25 करोड रुपियाँ स्थानीय समुदायहरूले नै जडीबुटीहरूबाट चाहिँ सङ्कलनबाट बिक्री गरेर चाहिँ आमदानी गर्नुभएको छ। यो हिसाबले हामीले जडीबुटीबाट अगाडि जान सकिन्छ। अहिले प्रशस्त मात्रामा जुन हिजोको संरक्षण हिजोको वृक्षरोपणबाट आज अन्नपूर्ण संरक्षण क्षेत्रका निजी जग्गाहरूमा प्रशस्त काठहरू छ, विशेष गरी 29 प्रजातिका काठहरू छ, त्यो पनि समुदायले बेच्न सक्नुहुन्छ। त्यसको छोडपुजी पनि हामीले दिइरहेका छौँ, त्यसबाट पनि समुदायले लाभ लिइरहनु भएको चाहिँ छ। यसरी विभिन्न प्रकार अहिले पछिल्लो समय हामीले बढी मात्रामा पर्यटन जडीबुटी र त्यसै गरी निजीबाट हुने जुन वन अथवा गैर काष्ठ वन पैदावारबाट समुदायलाई चाहिँ लाभ दिने कामहरू चाहिँ भइरहेको छ।
0: हजुर, भनेपछि जस्तै केही प्रसङ्गहरू जडीबुटीहरूको आयो, जस्तै यो क्षेत्रमा रहेका प्रमुख जैविक बीज विविधता र वन्यजन्तुहरू चाहिँ के के?
2: अब यो चाहिँ अब धेरै नै यो खास धनी छ जैविक विधाको हिसाबले, किनकि यसको क्षेत्रफल पनि ठुलो छ। 7,629 स्क्वायर किलोमिटरमा अन्नपूर्ण संरक्षण क्षेत्र चाहिँ फैलिएको छ। अहिलेको अवस्थामा हेऱ्यो भने 5 जिल्ला 15 गाउँपालिकाका 87 वडाहरूमा चाहिँ यो फैलिएको छ भने, अब यो झन्नै हेऱ्यो भने नेपालको संरक्षित क्षेत्रको 22% भूभाग अन्नपूर्ण संरक्षण क्षेत्र धेरै नै ठुलो छ वास्तवमा भन्ने हो भने। र यसको जैविक विविधता पनि धेरै नै, यो वनस्पतिमा त्यतिकै विविधता छ, झन्नै 1800 बढी प्रकारका वनस्पतिहरू त लिस्टिङ नै भइसकेको छ। यो सुनाखरी अर्किडमा पनि यो झन्नै छ, 224 प्रकारका अर्किडहरू यहाँ लिस्टिङ भइसकेको छ। र यहाँ प्रशस्त मात्रामा च्याउहरू पनि छ, खान योग्य च्याउहरू, त्यो भएको हिसाबले हामीले अहिले च्याउको पनि अध्ययन गराएको कति प्रकारका च्याउ छ भन्ने हिसाबले। त्यसै गरी स्तनधारी जनावरहरू 128 प्रकारका स्तनधारी जनावरहरू छ। त्यसै गरी चराको संख्या पनि यो बिस्तारै अपडेट हुँदैछ, झन्डै 550 बढी प्रकारका चराहरू नै यहाँ छ। र त्यति मात्र होइन, यो पुतली जुन कि हामीसित पिएन क्याम्पसभित्र पुतलीको म्युजियम पनि छ, जो कोलिन स्मिथले सङ्कलन गर्नुभएको थियो, पुतलीको पनि ठुलो विविधता चाहिँ छ, झन्डै 394 प्रकारका पुतलीहरू छ। र अहिले हामीले पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्रमा यत्रो जैविक विविधता हुँदा पनि यसलाई हामीले अलिकति पर्यटनसँग जोड्न सकेका चाहिँ छैनौँ, जहाँ कि हामी नजिकै भएको चितवन राष्ट्रिय निकुञ्ज जहाँ अन्नपूर्ण जत्तिकै पर्यटकहरू जानुहुन्छ, वन्यजन्तुहरू हेर्नको लागि जानुहुन्छ, त्यहाँ बाघ गैँडा हात्ती भने, हामीसित पनि हिउँ चितुवा छ हिमाली क्षेत्रमा, जस्तो मनाङ मुस्ताङमा हिउँ चितुवा छ, हरेक व्यक्तिहरूले हिउँ चितुवा हेर्न चाहनुहुन्छ। हामीसित नेपालको चरा डाँफी चरा यहीँ छ, जहाँ कि तपाईँ पोखराबाट झन्डै 2 दिन हिँडेर जानुभयो भने तपाईँ टाँपे भएको ठाउँमा पुग्नुहुन्छ, जहाँ हिँडेर तपाईँ प्रकृतिको आनन्द लिन सक्नुहुन्छ, माथि टाँपे चरा उडिरहन्छ, जहाँ कि हरेक नेपालीले टाँपे चरा हेर्न चाहनुहुन्छ, किनकि हाम्रो राष्ट्रिय चरा पनि हो। त्यो भएको त्यति मात्र होइन, विदेशीहरू धेरै विदेशीहरू वन्यजन्तु अवलोकन चरा अवलोकन त्यसै गरी अब कति प्रकारका चाहिँ यो पुतलीहरूको चाहिँ एक्सपिडिसन त्यसै गरी मसरुम एक्सपिडिसन यस्तो गर्न पनि आउनुहुन्छ। त्यो भएको अहिले उदाहरणको लागि जस्तो मध्य हिमाल पर्यटकहरू हिँडेर जानुभयो भने 3 दिन लाग्छ, र हामीले त्यसलाई बर्डवाचिङसँग जोड्यौँ भने पर्यटकहरू चरा पनि हेर्दै ट्रेकिङ पनि जानुभयो भने 3 दिनको ठाउँमा उहाँहरू 5 दिनमा पुग्नुहुन्छ, जसले गर्दा स्थानीय समुदायहरूले बढी, किनकि उहाँहरू बढी बस्नुहुन्छ, बढी लाभ लिन सक्नुहुन्छ। यी जैविक विविधताहरू हामीसित चाहिँ छन्, जुन वनस्पतिको भयो त्यसै गरी जुन वन्यजन्तुहरूको भयो, यी विविधताहरूलाई पनि अहिले पछिल्लो समय हामीले पर्यटकहरूको चाहिँ जुन बसाइ लम्ब्याउनको लागि, किनकि हामी कहाँ पर्यटकको संख्या त बढ्दैछ, तर पर्यटकको बसाइ हिजो जस्तो अन्नपूर्ण सर्किट पुरा गर्न 28 दिन लाग्यो अनि अहिले अन्नपूर्ण सर्किट 10 दिन पनि लाग्दैन हिजो झन्डै अन्नपूर्ण बेस क्याम्प जान चाहिँ 10 दिन लाग्थ्यो अहिले 7 दिन पनि लाग्दैन त्यो भए पनि पर्यटकको बसाइ पनि ट्रेकिङ सँगसँगै यस्ता एक्टिभिटिजहरू यस्ता टुरिज्म प्रोडक्टहरू पनि थप्न सकियो भने पर्यटकको पनि पढाउन सकिन्छ कि भन्ने हिसाबले हामीले यी जैविक विविधताहरूलाई पनि अब अलिकति अर्थतन्त्रसित जीविको पार्नसित जोड्न परिराखेका छन्
0: हजुर अब अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै प्रमुख ट्रेकिङ गन्तव्य पनि हो होइन यसलाई चाहिँ यो बढ्दो पर्यटकको चापले गर्दाखेरि कस्ता चुनौतीहरू सिर्जना गरेको छ कि छैन
2: अहिले पछिल्लो समय हेर्ने हो भने पर्यटकको संख्या बढेको देखिन्छ पर्यटकको संख्यामा पनि अब हामीसित तीन प्रकारका पर्यटकहरू आउनुहुन्छ एउटा हाम्रो डोमेस्टिक नेपालको पर्यटकहरू अहिले पछिल्लो समय हिमाली क्षेत्रमा बाइकमा गाडीमा जाने या पछिल्लो समय ट्रेकिङ रुटहरूमा पनि युवाहरू ट्रेकिङ जाने चलन चाहिँ बढिरहेको चाहिँ छ त्यो संख्या हामीकोमा पनि बढेको चाहिँ देखिन्छ किनभने हाम्रो अन्नपूर्ण बेस क्याम्पका तथ्याङ्कले त्यो देखाउँछ भने अर्को हामीसित सार्कका पर्यटकहरू आउनुहुन्छ सार्कमा पनि विशेष गरी भारतीय पर्यटकहरू अहिले पछिल्लो समय दुईवटा कारणले एउटा चाहिँ हामीसित धार्मिक पर्यटकको हिसाबले पनि आउनु भएको उहाँहरू देखिन्छ भने अर्को ट्रेकिङको हिसाबले पनि भारतीय पर्यटकहरूको संख्या बढेको देखिन्छ र अर्को थर्ड वर्ल्डको जुन चाहिँ हाम्रो परम्परागत भनौँ पुरानो पर्यटकहरू उहाँ हुनुहुन्छ जो अलिकति प्रकृति लभर प्रकृतिलाई माया गर्ने हिसाबले चाहिँ अगाडि बढिरहने पर्यटकहरू विशेष गरी ट्रेकिङ गर्न आउने हुनुहुन्छ त्यो पर्यटकहरू हिजो कोभिडभन्दा अगाडि हामीसित 1,32,000 आउनुभएको अवस्था थियो अहिले बढ्दै त गएको छ तैपनि यो आर्थिक गत आर्थिक वर्षमा 1,24,000 आउनुभएको छ अझै पनि 1,35,000 पुग्नु भएको छैन तर खुसीको अर्को राम्रो पक्ष के हो भने हामीकोमा भारतीय अथवा सार्क पर्यटकहरू आउनुभएको चाहिँ छ गत आर्थिक वर्षमा मात्रै हेऱ्यो भने झन्नै 3,75,000 पर्यटक भारतीय नै आउनुभएको छ ओभरअल 3,84,000 भन्दा बढी सार्क लेभलबाट चाहिँ पर्यटकहरू आएको चाहिँ देखिन्छ त्यो हिसाबले गर्दा त्यस्तै नेपाली पर्यटकहरू पनि 6,00,000 चाहिँ बढी छ यहाँ र अहिले पछिको समय अलिकति यसको व्यवस्थापनको पक्ष हेर्दाखेरि पिक सिजनमा पर्यटकहरूको संख्या अत्यधिक छ जस्तो अब मुस्ताङमा दसैँ तिहारको सिजनमा त अब त्यहाँको जिल्ला प्रशासनले अलिक पर्यटकहरू आउनु भएन भन्ने नै सूचना नै जारी गर्नुपर्ने अवस्था आयो किनभने धेरै पर्यटकहरू हुनुभयो बस्नको लागि समस्या पर्यो त्यस्तै पिक सिजनमा अन्नपूर्ण बेस क्याम्प मर्दै हिमालमा पनि समस्या चाहिँ हुन्छ त्यो भएर धेरै पर्यटकहरू फेरि हुन्छ अब बिदाको हिसाबले सबै गर्दा पनि अब दसैँ तिहार ताकाले भए पर्यटकहरू आउनु भएको देखिन्छ त्यो एउटा व्यवस्थापनको चुनौती एउटा छ भने अर्को चुनौती भनेको अलिकति पर्यटकहरू बढ्दै जाँदा होटेल या इभन पर्यटक विशेष गरी अब नेपाली सार्क पर्यटकहरूबाट

0: ट्रेनिङको क्लबमा खाने फाल्ने त्यस्तो समस्याहरू चाहिँ देखिएको हुन्छ। त्यो फोहोर व्यवस्थापन एउटा चुनौती चाहिँ छ भने अर्को यो जो हिजो प्रकृतिमा आउने जुन थर्ड कन्ट्रीबाट प्रकृतिसितै इन्जोय गर्ने पर्यटकहरू आउनुहुन्छ, अलिक पछिल्लो समय साथ नेपाली पर्यटकहरू पनि बढिसकेपछि अलि लाउड स्पिकरहरूमा नोइजहरू बनाउँदै पर्यटकहरू जाने, त्यसले पनि अब भनौँ प्रकृतिलाई पनि एउटा एक प्रकारको डिस्टर्ब गरेको देखिन्छ भने कोही अब त्यो अरू पर्यटकहरू शान्त रूपमा हिँड्न जाने पर्यटकहरूलाई पनि त्यसले डिस्टर्ब गर्यो भनेको गुनासोहरू आएको छ। हामी यसलाई चाहिँ व्यवस्थापन गर्ने हिसाबले अगाडि बढिराखेका पनि छौँ र अलिकति यसलाई डिस्ट्रिब्युट जस्तो अब हाम्रो पर्यटकीय सिजनमा मर्दे हिमाल र अथवा अन्नपूर्ण बेस क्याम्पमा धेरै पर्यटकहरूको संख्या बढेको छ, त्यसै गरी अब घोरेपानी क्षेत्रमा बढेको छ, मुस्ताङ क्षेत्रमा बढेको छ, अलिकति जस्तो अब मनाङ क्षेत्रमा मुस्ताङ क्षेत्र जस्तो पर्यटकको संख्या छैन, त्यसै गरी अब हामीसित तारा हिल्टप जस्तो जुन सिक्लेसीको रुट, हामीसित कोरी कपुची जस्ता रुटहरू, कर्पु डाँडाहरू जस्ता रुटहरू पनि छन्, त्यसै गरी खुमाइ नयाँ रुटहरू देखा परेको छ। त्यो भएको हिसाबले हामीले अलिकति पर्यटकहरूलाई त्यस्तो क्षेत्रमा पनि डाइभर्सिफाइड गर्न सक्यो भने जुन पर्यटकीय चाप छ पर्यटकीय सिजनमा त्यसलाई पनि घटाउन चाहिँ सकिन्छ। त्यो भएको हिसाबले अहिले हाम्रो अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापित ट्रेकिङ रुटहरू, मेजर ट्रेकिङ रुटहरू 19 छ, जहाँ सबै ठाउँहरूमा होटेल बस्नको लागि चाहिँ सुरक्षित छ भने हामीसित 3 रुटहरू क्याम्पिङ गर्ने हिसाबले जानुपर्छ। अलिकति त्यो अलिकति अझ बढी खतरनाक चाहिँ छ, विशेष गरी यो जुन दामोदर कुण्ड क्षेत्र र यो मनाङ र मुस्ताङ जोड्ने तिरिला पास सारेबुङ पास जस्ता छन् जहाँ चाहिँ क्याम्पिङ रुटको हिसाबले चाहिँ अगाडि चाहिँ बढ्नुपर्छ।
1: हजुर, त्यो सँगसँगै जस्तै अघि तपाईँले पनि प्रसङ्ग जोड्नुभयो फोहोर व्यवस्थापन र प्लास्टिक प्रदूषण नियन्त्रणका लागि केही अभियानहरू सुरु भएका छन्।
0: हो, हामीले अहिले हुन त अन्नपूर्ण संरक्षण क्षेत्रमा पहिलेदेखि नै विशेष गरी आमा समूह मार्फत चाहिँ गाउँहरू सफाइका अभियान, महिला समूह नेतृत्व, यो शुद्धिकरण सशक्तिकरणका साथसाथै आमा समूह मार्फत चाहिँ यो सरसफाइको अभियान त सुरुवातदेखि नै चलेको हो, जहाँ नेपालभरि अहिले आमा समूह विस्तार भएको चाहिँ छ, अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि 300 भन्दा बढी आमा समूहहरू चाहिँ हुनुहुन्छ। पहिलाको फोहोर अहिले फोहोर फरक छ, पहिलाको अलिक अहिले जैविक फोहोरहरू थियो भनेको जस्तो घरहरू सरसफाइ भएन, कुखुराका सुलीहरू भए अथवा बङ्गुर पाली सुँगुर पालेको छ त्यसको फोहोर या गाईवस्तुको फोहोर अथवा दिशा भनौँ न खुला दिशा चाहिँ थियो भने अहिले त्यो रङ त्यो लेभलको फोहोर सबै चाहिँ जैविक फोहोरको लगभग लगभग व्यवस्थापन भएको अवस्था छ। अहिले अजैविक फोहोरहरू विशेष गरी प्लास्टिक सिसा क्यान यस्ता फोहोरहरू अहिले ओभरअल रूपमा हुन त यो देशव्यापी रूपमै चुनौती हो र हाम्रो अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि यो चुनौती चाहिँ छ। विशेष गरी अब हामीले विगत 2 वर्षमा चाहिँ हामीले अलिकति ट्रेकिङ रुटहरूलाई चाहिँ पदमार्गहरूलाई चाहिँ फोहोर मुक्त अभियानको हिसाबले अगाडि बढायौँ र त्यसमा हामीले के गर्यौँ भने सबै होटेलवालाहरूसित बसेर पर्यटन व्यवस्थापन समितिहरू पनि हुनुहुन्छ उहाँहरूको अग्रसरतामा जस्तो जैविक फोहोरहरू भान्साबाट निस्केको फोहोरहरू केही समस्या भएन त्यसलाई मोलकै रूपमा प्रयोग गर्न सकिन्छ र जस्तो अजैविक फोहोरहरूलाई विगतमा हामीले जलाउने गर्थ्यौँ जस्तो प्लास्टिकहरूलाई जलाउने नै गरिन्थ्यो, एक एकको प्रमोसन थियो जलाउनकै लागि हामी इन्सिनेटरहरू बनाउँथ्यौँ, अहिले जलाउँदा पर्यटकहरूलाई पनि असर पर्यो, स्थानीयलाई पनि असर पर्यो, जैविकतालाई पनि असर पर्यो भन्ने हिसाबले अब चाहिँ जलाउन भएन यसलाई रिसाइकल पुनः प्रयोग गर्ने हिसाबले अगाडि जानुपर्छ भनेर अहिले हामीले वनीकरण गरेर रिसाइकल सेन्टरहरूमा पठाउने चाहिँ अभियान चाहिँ चलाएका पनि छौँ। यो यसमा विशेष गरी मर्दे हिमाल, अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लुवाङ, सिक्रेस यी भिलेजहरूमा चाहिँ यी कामहरू सफलतापूर्वक अगाडि बढिरहेको चाहिँ छ। मुस्ताङहरूमा पनि यी कामहरू भएका चाहिँ छन्, मनाङबाट पनि गरिएको छ। हामीले झन्डै 50 टनभन्दा बढी यस्ता फोहोरहरू अब फोहोर भएन हुन त त्यो त्यसलाई रिसाइकल सेन्टरमा पठाएका छौँ जहाँ त्यो पुनः प्रयोग गर्ने हिसाबले अगाडि बढिरहेको छ र हामीले यो वर्ष पनि गाउँपालिकाहरूसँग सहकार्य गर्दै समग्र अन्नपूर्ण संरक्षण क्षेत्रमै चाहिँ अलिकति फोहोर मुक्त बनाउने हिसाबले यसमा 2 पाटाले एउटा वर्गीकरण गरेर फोहोरहरूको व्यवस्थापन गर्ने र अर्को भनेको चाहिँ त्यहाँ जान नै फोहोर जानै बन्द गर्ने। उदाहरणको लागि तपाईँ अन्नपूर्ण बेस क्याम्प जानुभयो भने तपाईँले त्यहाँ बोतलको बियर पाउनुहुन्न, सिसाको बोतलको बियर पाउनुहुन्न, तर कोही अब ड्रिङ्क्स गर्नुहुन्छ नाच्नु होला क्यानको बियरै पाउनुहुन्छ, क्यानको बियर पाइन्छ बोतलको बियर पाइन। त्यो ठाउँमा चाहिँ जस्तो अन्नपूर्ण बेस क्याम्प जाने ठाउँमा या मर्दे हिमाल जाने ठाउँमा तपाईँले पानी बोतलको पानी किन्न पाउनुहुन्न, तर तपाईँले चाहिँ होटलहरूले रिफिल गर्ने चाहिँ पानीको सुविधा चाहिँ छ, जसले गर्दा पानीको बोतलको कारणले पनि अब धेरै अब भनौँ न हामी यो 10 लाखभन्दा बढी पर्यटक जानुहुन्छ, एउटा पर्यटकले 2 या 3 मात्रै पानी बोतल प्रयोग गर्नुहुन्छ, 30 लाखभन्दा बढी पर्यटक हामीसित हुन्छ। त्यो भएकोले यो अन्नपूर्ण बेस क्याम्पमा आजभन्दा झन्डै 15-20 वर्ष अगाडिबाटै यो सुरुवात गरेको, यो धेरै राम्रो भएको छ। त्यो भएकोले अहिले मर्दीमा पनि यो सुरुवात भएको छ, हामीले धेरै ट्रेकिङ रुटहरूमा यसलाई चाहिँ अगाडि बढाउने हिसाबले चाहिँ अगाडि बढाएका छौँ जसले गर्दा फोहोरहरू भित्रिने पनि कम हुन्छ। जस्तो एउटा पानीको बोतल या एउटा सिसाको बोतल मात्रै भरि चाहिँ कम हुँदा धेरै फोहोर त्यहाँ कम हुन्छ, त्यसलाई फेरि ढुवानी गर्न पनि परेन। यस्तो हिसाबले हामीले कति चिजहरू बन्द पनि गर्ने र कति चिजहरू परिवर्तन गर्ने हिसाबले व्यवस्थापन गर्न अगाडि बढिरहेको अवस्था छ।
1: हजुर, यो सँगसँगै धेरै छन् कि त्यहाँ समस्याहरू पनि छन्, सम्भावना र अवसर पनि छन् होइन। जस्तै मानव वन्य जन्तु द्वन्द चाहिँ अहिले कतिको चुनौती पर्न छ?
0: अब हामीकोमा विशेष गरी हिउँ चितुवा र चितुवाले गाईबस्तुहरूलाई आक्रमण गर्ने जुन ठुलो समस्याको रूपमा चाहिँ छ, इकोनोमिक टर्ममा हेर्दा, पैसाको टर्ममा हेर्दा, किनभने ठुलो लस उहाँहरूको भएको चाहिँ छ। अब अलिकति अब फेरि बढी अब धेरै मात्रामा चाहिँ कभरेज अब गुनासोको हिसाबले गर्दा बाँदरले पनि बाली खायो भन्ने गुनासो चाहिँ छ। तर अब यसो हामीले हेर्दा अब पैसाकै टर्ममा बाँदरले गरेको विनाशभन्दा विशेष गरी हिउँ चितुवा र चाहिँ चितुवाले गरेको विनाश चाहिँ धेरै छ। किनकि धेरै अब भनौँ न एउटा याक मारियो भने झन्डै 1.5 लाखको चाहिँ याक हुन्छ, बाख्रै मर्दा पनि 25,000 चाहिँ बाह्रा चाहिँ हुन्छ। र त्यो बाहेक हिमाली कालो भालुले मकै खाने पनि समस्या चाहिँ छ र हाम्रो मेजर समस्या त्यसै गरी हिमाली कालो भालुले मान्छेलाई आक्रमण गर्ने जङ्गलमा बर्खाको सिजनमा यो जुन चुसा टिप्न जाँदा अथवा घाँस काट्न जाँदा वर्षको झन्डै 2 जना जतिलाई हिमाली कालो भालुले आक्रमण पनि गरेको चाहिँ छ। अहिलेसम्म हामीकोमा मानवीय मृत्यु चाहिँ छैन। यसलाई कम गर्नको लागि अब विशेष गरेर जुन हामीले अघि मैले भने हिउँ चितुवा र चितुवाले जुन खाइराखेको छ त्यसले गर्दा त एकातर्फ अब हिउँ चितुवालाई नै असर परेको छ, किनकि नकारात्मक धारणा विकास भएको छ भने अर्कोतर्फ किसानको लस भएको छ। त्यो भएर खानै नखाओस् भन्ने हिसाबले हामीले हिउँ चितुवाको हकमा धेरै सुरक्षित खोरहरू पनि चरण क्षेत्रमा बनाइएको छ भन्ने 80+ सुरक्षित खोरहरू छ, जहाँ किसानले आफ्ना च्याङ्ग्रा अथवा याकका चौरीका बच्चाहरू राख्न सक्नुहुन्छ। त्यो बाहेक अहिले हामीले राहत नेपाल सरकारको राहत निर्देशिकालाई टेकेर राहत चाहिँ दिइरहेका चाहिँ छौँ। हाम्रो यो 82-83 चाहिँ कुनै पनि राहत बाँकी पनि छैन र हामीले 1,10,00,000 रुपियाँ त राहत दिइसकेका चाहिँ छौँ। जस्तो मकै पनि हामीले मुस्ताङको थासाङ गाउँपालिकाको कुन्जु गाउँमा चाहिँ मकैको चाहिँ खोया अलिकति यो अलिकति अब धेरै बाँदर र अब भनौँ न मकै बाली खाएको धेरै व्यस्त हुन्छ। अब यसलाई मकै बाली खाएको नि अब राहत दिन सक्ने प्रावधान छ त नेपाल सरकारले राहत निर्देशिका छ, तर त्यसलाई अलिकति व्यवहारिक रूपमा कार्यान्वयन नगर्दा समस्या भएको। पहिलो कुरो त खाने नखानु, कुर्नु पर्यो, धपाउनु पर्यो अथवा बाँदरले नखाने बाली लगाउनु पर्यो, त्यो आफ्नो पछि आफ्नो ठाउँमा छ भने खाइसकेपछि किसानको जुन विनाश छ त्यसलाई क्षति छ त्यसलाई कसरी चाहिँ अलिकति सान्त्वना दिने भन्दा राहत प्रोग्राम छ। हामीले अहिले पछिल्लो समय बाँदरको पनि सुरुवात गरेका छौँ, हामीले हिमाली कालो भालुको पहिले सुरु गरेका चाहिँ थियौँ। जस्तो उसले हिमाली कालो भालुले के गर्छ भन्दा मकै खाएपछि एकै ठाउँमा मकै थुपार्छ, त्यो फोया थुपारेर राख्ने र फोयाको आधारमा कति क्षति भनेर राहत दिने कार्यक्रम चाहिँ हामीले झन्डै 3,29,000 कुन्जो गाउँपालिकामा गत आर्थिक वर्षमा राहत पनि दिएका चाहिँ थियौँ। यो वर्ष हामीले बाँदरको पनि प्रयास गर्न खोजिरहेका चाहिँ छौँ, खोया गरेर या हाम्रो कर्मचारीहरू गएर मकैका बोटले कतिवटा खाएको छ त्यो गरेर राहत दिने हिसाबले चाहिँ अगाडि नै बढेको छ।
1: हजुर, अहिले भनौँ न जो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकै एउटा इतिहास भनौँ 40 वर्ष भइसक्यो, यसमा सुरुमा गरेका योजना र अहिले कतिपयहरू अलिकति के फरक खालका हुन थाले, किनभने अब जलवायु परिवर्तनको असर चाहिँ देखिन थालेको छ होइन। यसलाई चाहिँ जलवायु परिवर्तनले संरक्षण क्षेत्रमा कस्तो असर गरिरहेको छ?
0: खास अब यो अब जलवायु परिवर्तनमा खास संरक्षण क्षेत्रको त भूमिका चाहिँ जलवायु परिवर्तनलाई घटाउने नै हुन्छ, किनभने यसले अब कार्बनलाई चाहिँ सिङ्क गर्छ यहाँ भएकोले अनुकूलन गर्नलाई चाहिँ र केही चाहिँ स्थानीय समुदायलाई अनुकूलित हुनलाई पनि यसले चाहिँ सहज पुऱ्याउँछ, किनकि प्राकृतिक स्रोत साधनहरू जो चाहिँ अब जङ्गल नजिक हुनुहुन्छ अलिकति गरिबी लेभलमा हुन्छ उहाँले प्रयोग गर्न चाहिँ सक्नुहुन्छ। तर पछिल्लो समयमा आफै पनि फेरि अन्नपूर्ण संरक्षण क्षेत्र पनि भिक्टिम चाहिँ भएको छ जलवायु परिवर्तनको कारणले गर्दा। अब केही अब पछिहरू जलवायु परिवर्तनले गर्दा अब भनौँ न जस्तो चाहिँ ट्री लाइन हिजो चाहिँ रुखहरू चाहिँ 3500-3600 मिटरमा पाइन्थ्यो भने अहिले 3900-4000 रुखहरू पुगेको अवस्था चाहिँ छ। अब हिजो चाहिँ अब भनौँ न काउली नहुने ठाउँमा काउलीहरू भएको चाहिँ छ, गोलभेडा नहुने ठाउँमा गोलभेडा भएको चाहिँ छ। तर फेरि अब फेरि अर्को पछि भने चाहिँ कृषिमा कुरा गर्नुहुन्छ भने हिजो स्याउ तल्लो क्षेत्रमा हुन्थ्यो भने अहिले स्याउ माथिल्लो क्षेत्रमा मात्रै भयो, आजभन्दा हुन्छ 40 वर्ष अगाडि त्यही तल लेते कुञ्जोमा पनि स्याउ हुँदो रहेछ, अहिले स्याउ मार्फततिर चाहिँ स्याउ छ। अब यसो हेर्दाखेरि मार्फतमा पनि भन्दै अब पछि नहोला कि भन्ने अवस्थामा पुगिसकेको छ, स्याउ अलि माथिल्लो क्षेत्रमा चिलिङ टेम्परेचर भनेको सरिराखेको चाहिँ छ। र त्यति मात्र होइन अब हाम्रा मनाङसँग धेरै घरहरू माटोबाट चाहिँ छाइएका घरहरू छन् पानी परेको छ जसले गर्दा घरहरू चाहिँ चुइनी भएका छन् घरहरूलाई छेर्न परेको छ त्यसले जसले गर्दा परापूर्व कालदेखि आफ्नो संस्कृतिमा सांस्कृतिक हिसाबले बनेका घरहरू पनि फेरि अहिले मोडर्न बन्ने सम्भावना जसले गर्दा समुदाय त्यसमा जानुपर्ने र कतिलाई चाहिँ फेरि अब घरहरू छानाहरू फेर्नको लागि थप लगानीहरू गर्नुपर्ने आर्थिक बोझहरू परेको अवस्था पनि छ त्यो बाहेक अब यहाँ अतिवृष्टिका कारणहरूले गर्दा अब बाढीहरू पनि आएको चाहिँ छ जस्तो मनाङमा बाढी आयो जो अलिअलिको बढी फेर्दै छ मनाङ त्यसै गरी अब जुन अस्ति भर्खर जुन कागबेनीमा आयो कति ठाउँहरूमा हिउँतालहरू पनि फुटेको अवस्था छ लोमनचाङमा एउटा बाढी आयो हिउँतालहरू फुटेको छ नयाँ हिउँतालहरू बनेका छन् जस्तो उदाहरणको लागि गाउँमा पूर्ण ताल हिजो थिएन त्यो हिउँको फुटेको थियो सानो एउटा ताल थियो अहिले ग्लासियर आयो बिचमा चाहिँ ताल ठुलो बन्यो पर्यटक पनि वृद्धि भयो अहिले पछिल्लोसँग के भयो भने फेरि त्यो तालमा सबै ग्याङ्ग्रानहरू आएर पुरियो अहिले चाहिँ तालको अस्तित्व सबै मेटिने अवस्थामा पुगेको चाहिँ छ नयाँ तालहरू फर्मेसन भएका छन् कति ठाउँहरूमा हिमाल चढ्ने भनेर गयो ती पिक घरमा अनुमति हिमाल चढ्ने भनेर लिएर आएको छ पिकमा हिउँनै छैन काला पत्थर चढेको जस्तो भएको रक क्लाइम्बिङ गरेको जस्तो भएको चाहिँ छ यस्ता धेरै अब परिवर्तनहरू चाहिँ आएका छन् कति परिवर्तनहरू अब विश्वव्यापी रूपमा अब नेपालले चेन्ज गर्न नसकिन्छ विश्वव्यापी रूपमै जबसम्म हामीले यो भनौँ न कार्बन डाइअक्साइड निस्किने औद्योगिककरणलाई चाहिँ हामी अर्को रूपमा परिवर्तन गर्न सक्छौँ तबसम्म त्यो परिवर्तन हुन गाह्रो छ तर हामी अब स्थानीय लेभलमा पनि केही परिवर्तनहरू गर्न सक्छौँ जस्तो आगलागीहरू हुन नदिने जलवायु परिवर्तनको कारणले गर्दा आगलागी पनि बढेको चाहिँ छ तपाईँको अझै हामी समुदाय सचेत हुनुपर्ने आवश्यकता चाहिँ छ र आगलागी जलवायु परिवर्तन सुक्ख भएको कारणले गर्दा आगलागी पनि बढेको छ फेरि आगलागी भइसकेपछि झन् फेरि जलवायुलाई किनकि कार्बन डाइअक्साइड बढी निस्क्यो झन् बढी अलिक टेवा पुर्याउनु चाहिँ देखिन्छ त्यस्ता प्रकारका चुनौतीहरू पनि छन् अब कति ठाउँहरूमा जस्तो अन्नपूर्ण बेस क्याम्पमा जानुभयो अन्नपूर्ण बेस क्याम्पमै रहने कि नरहने अवस्थामा पुगेको थिएछ त्यहाँ भएको ग्लासियर जुन हिउँको ढिक्का छ त्यो हिउँको ढिक्काहरू पौडिँदै पौडिँदै भएको छ हिजो जमेर मात्रै बसिरहेको अवस्था थियो भने अहिले पौडिँदै पौडिँदै जाने गहिरो बन्दै जाने र साइडको चाहिँ फेरि पहिरो जाँदै गएर अन्नपूर्ण बेस क्याम्पमै भोलिदेखि त्यहाँ भएको होटेलहरू चाहिँ हट्न सक्ने हट्न पर्ने अवस्था आउन सक्ने त्यसो भएको हिसाबले यो हिमाली क्षेत्रमा चाहिँ सबैभन्दा बढी भिक्टिम यदि जलवायु परिवर्तनबाट भएको छ भने हिमाली क्षेत्र नै छ किनभने हिमाली क्षेत्रमा अलिकति त्यही लेभलको अनुपात गरेर अलिकति बढी मात्रामा चाहिँ तापक्रम पनि परिवर्तन भएको देखिन्छ जलवायु परिवर्तनको कारणले गर्दा त्यो भएकोले अब हिमाली क्षेत्रमा अलिक बढी चाहिँ असर चाहिँ देखिएको छ अब यसलाई हामीले विश्वव्यापी रूपमा धेरै पहलहरू भएका छन् र हामीले स्थानीय लेभलमा पनि यसलाई पहल गर्दै यसलाई न्यूनीकरण गर्ने र हामी अलिकति भनौँ जैव विविधतादेखि लिएर स्थानीय समुदायहरूको सुरक्षामा अगाडि बढ्नु पर्ने देखिन्छ
1: हजुर अघि यहाँले भने जस्तै कति ठाउँमा नयाँ ताल बनेका छन् होइन कति ठाउँमा भएका तालहरू पुगिएका छन् त्यो हेर्दाखेरि चाहिँ यो संरक्षणको क्षेत्रमा चाहिँ अनुसन्धान तथ्याङ्क सङ्कलन चाहिँ कतिको महत्वपूर्ण
0: हुँदो रहेछ यो अब हाम्रोमा मेन समस्या कस्तो छ भने लामो तथ्याङ्कको डाटाहरू छन् हामीसित अब भनौँ न पानी परेकै डाटा गरेर हामीसित पुरानो डाटाहरू छन् अहिले बिस्तारै सुरुवातहरू चाहिँ भएका छन् अब भनौँ अब कति ठाउँहरूमा हामीले पुराना फोटाहरू मात्रै कम्पेयर गरिराखेका छौँ कति ठाउँमा हिउँकै लेभल भनौँ अहिले मैले भने जुन चाहिँ यो वृक्षहरू बोटहरू चाहिँ सरेको छ माथितिर भने त्यो पनि हामीले बेन्चमार्कहरू राख्दै अध्ययनहरू गर्दै गरेको त्यस्तो छैन किनभने हामी अलिकति यो अनुसन्धानमा पछाडि नै छौँ तैपनि अहिले पछिल्लो समय अब हामीले अब अलिकति वन्यजन्तुहरूको चाहिँ अलिकति अनुसन्धान गर्ने हिसाबले क्यामेरा ट्र्यापिङबाट हिउँ चितुवाहरूको अध्ययन गर्ने त्यसै गरी हामीसित भएका सुनाखरीहरू कति प्रकारका छन् लिस्टिङहरू गरे हामीले भर्खरै अहिले हामी सुरुवात पनि गरिराखेका चाहिँ छौँ अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्ता प्रकारका चाहिँ च्याउहरू पाइन्छन् खानयोग्य कुन कुन छन् कुनै ठाउँमा खान नहुने च्याउहरू कुन कुन छन् भोलि त्यसलाई डोमेस्टिक भनेको हामीले कृषिमै ल्याएर चाहिँ त्यसलाई कल्टिभेसन गर्न सकिन्छ कि सकिँदैन भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यस्ता अध्ययनहरू चाहिँ गरिराखेका चाहिँ छौँ अहिले पछिल्लो समय कति अब विद्यार्थीहरू पनि यसमा लागिरहनु भएको छ कति अनुसन्धानै गर्ने संस्थाहरू पनि छ र अहिले अब हेर्दा अलिक केही हदसम्म भनौँ न अहिले अब जुन हाम्रो इसिमोडले अब उता तिलिचो तालमा पनि त्यहाँ कार्बनले कतिको फरक पार्दैन केही स्टेसनहरू राखेको छ अहिले केही चाहिँ पहिलाभन्दा सुरुवात भएको चाहिँ राम्रै भएको देखिन्छ
1: हजुर सुरुमा पनि यहाँले भन्नुभयो दिगो पर्यटनका लागि भनेर एक क्यापले गरिरहेका गतिविधिहरू कहीँ न कहीँ हामी त्यो जोडिरहेका हुन्छौँ होइन दिगो पर्यटनलाई के छन् यसलाई अझै बढाउनको लागि अथवा यसलाई हुन्छ नि सस्टेनेबल पनि हुनु पर्यो फेरि दिगो पर्यटन भइसकेपछि सस्टेनेबलकै कुरा आउँछ केही मापदण्डहरू बनाउनु भएको छ
0: अब यस्तो छ अब त्यस्तो मापदण्ड भनेर ठ्याक्कै मापदण्ड त्यस्तो बनाइएको त छैन पर्यटनलाई मात्रै भनेर अन्नपूर्णकै हकमा कुरा गर्दा तर अब हामी राष्ट्रिय विद्युत व्यवस्थापन त्यो संरचना व्यवस्थापन नियावली निर्देशिका मा चाहिँ यी कुराहरू अलमोस्ट समेटिएको चाहिँ छ र त्यसै गरी हामीले अहिले पछिको समय अलिकति यी होटेलहरूलाई व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबले एउटा कार्य निर्देशन त बनाएको छ एकाले यस गाउँपालिकाको सहकार्यमा तर त्यो एप्रुभ नभइसकेको हामीले लागू गर्न सकेका छैनौँ. त्यसमा पनि हामीले फोहोर व्यवस्थापनका होटेलहरू कस्ता बनाउने, सार्वजनिक क्षेत्रमा होटेलहरू कस्ता बनाउने, फोहोरहरू कसरी व्यवस्थापन गर्ने र अझै हामीले जुन कुरा हजुरले गर्नुभयो हामीले अलिकति प्रकृति मैत्री हुन त कहिलेकाहीँ अब एकाएर यत्रो पर्यटकहरू आइरहेका छन् तिमीहरू कसरी दिगो पर्यटकको कुरा गर्छौ भन्ने कुराहरू पनि आइरहेका पनि छन् र यो जस्तो अब तपाईँ अन्नपूर्ण बेस क्याम्पमा जानुभयो भने तपाईँले देख्नुहुन्छ त्यहाँ कुनै पनि रुखहरू काटिन्न. तपाईँ जब त्यो छुमलुङबाट माथि लानुहुन्छ त्यहाँको रुखहरू कुनै पनि त्यहाँको पर्यटन व्यवस्थापन समितिले यति निगरानी गरेको छ आफूले पनि काट्नुहुन्न अरूलाई पनि काट्न दिनुहुन्न किनभने उहाँले दाउरा पनि प्रयोग गर्नुहुन्न किनभने त्यसले दिगो पर्यटनलाई असर पार्यो भोलि त पर्यटन मात्रै गर्ने आगो पनि बाल्नुहुन्न त्यति चिसो ठाउँमा आगो पनि बालिन्न र त्यो पछिल्लो समयमा मध्य हिमाल रोडमा अलिकति दाउराहरू पनि बालिने आगो पनि बढी बाल्ने भएको कारण ताप्नको लागि कहीँ अब यो भनौँ न लाली गाँसकै पोलहरू पनि काटिएको पाताहरूमा ठुटाहरू लेखिएको भइसकेपछि पछि हामी देखेको पर्यटन व्यवस्थापन समितिसित बस्यौँ अब उहाँहरू पनि यही हुनुभयो र त्यस त्यसलाई पनि हामीले चाहिँ अलिकति प्रकृति मैत्री पर्यटन बनाउनु पर्यो. मान्छेहरू चाहिँ हिमाल मात्रै हेरेर जाने होइन बाटोमा भएका रुखहरूबाट जै जुइताबाट त्यसै गरी चरा वन्यजन्तुहरूबाट चाहिँ रमाउँदै जानुहुन्छ भन्ने हिसाबले त्यहाँ पनि अहिले चाहिँ स्थानीय समुदायकै सक्रिय सहभागितामा चाहिँ बन्द गरिएको चाहिँ छ र हामीले सबै ट्रेकिङ रुटहरूमा यदि यस्तै हिसाबले जस्तो फोहोर मुक्त तपाईँको चाहिँ दाउरा मुक्त चाहिँ हामीले पर्यटकको जस्तो गाउँहरूमा दाउरा बाल्नकोलाई हामीले प्रेरित गर्छौँ काठ प्रयोग गर्नकोलाई प्रेरित गर्छौँ किनकि हामीसित प्रशस्त दाउरा काठ छ तर पर्यटकीय क्षेत्र रुटहरूमा त कमसेकम फेरि पर्यटकहरू त्यही हेरेर रमाउने भएको कारणले गर्दा र हामीले फेरि पर्यटन त 40 वर्षबाट सुरु गरेको हाम्रो अग्रजहरूले सुरुवात गर्नु हो. अहिले कति ठाउँहरूमा होटेल हिँड्दा हजुर गर्नुहुन्थ्यो अहिले नातिहरूले नाति नातिनाहरूले चलाइरहनु भएको चाहिँ छ भनेपछि त्यो जेनेरेसन ट्रान्सफर भइरहेको छ भने त हामीले भोलिको पुस्तालाई पनि यो प्रवृत्ति योभन्दा नबिगारिकन दिनु परेको छ नि त अझ सकिन्छ राम्रो बनाएर दिनुपर्ने अवस्था छ भएन भने पनि नबिग्रियोस् भन्ने हिसाबले त्यो हिसाबले हामी दिगो पर्यटनमा अगाडि बढिराखेका चाहिँ छौँ र हाम्रा होटेलहरू पनि अब धेरै ठाउँहरू स्थानीयद्वारा नै सञ्चालित होटेलहरू चाहिँ छन् र अलिकति हामीले अब खानाको गुणस्तरलाई व्यवस्थापन त्यसै गरी अब अलिकति अझ बढी हाइजेनिक इम्प्रुभ क्वालिटी त्यसलाई चाहिँ जोड चाहिँ दिइराखेका चाहिँ छौँ जस्तो मेनुहरूमा एकरूपता ल्याउने हिसाबले चाहिँ अगाडि बढिरहेका चाहिँ छौँ र अन्नपूर्णको टुरिज्म समग्रमा प्रकृतिमा आधारित टुरिज्म हो. हामी यसलाई एउटा अन्नपूर्ण संरक्षण क्षेत्रको एउटा उपलब्धि भनेको नेचर बेस्ड टुरिज्म पनि हो प्रकृतिमा आधारित पर्यटन किनकि हिजो पर्यटन भन्ने बुझाइ चाहिँ अलिकति सहर मात्रै थियो भने अहिले पर्यटन भनेको प्रकृति पनि भन्ने बुझाइ चाहिँ यसले स्थापित गरेको छ र अहिले नेपालमा हेर्नुहुन्छ भने नेपालमा आउने भने 11.5 लाख पर्यटक मध्ये 60% बढी पर्यटक त यही प्रकृति बेस्ड टुरिज्ममै चाहिँ जानुहुन्छ. जस्तो भएको हिसाबले अन्नपूर्ण संरक्षण क्षेत्रको दिगो पर्यटनमा पनि प्रकृति मैत्री पर्यटनमा पनि ठुलो भूमिका चाहिँ छ र यसले अनुकूलित कार्य गरेको चाहिँ छ.
1: अहिले हामी सङ्घीय संरचना छौँ, स्थानीय सरकार आइसकेपछि कतिको सहज भएको छ एक क्याम्पलाई काम गर्नको लागि?
0: अब अहिलेको अवस्थामा कुरा गर्दा त हामी पुरै सहज छ, हामी पुरै समन्वयात्मक ढङ्गले काम गरिरहेका छौँ किनकि हामी जस्तो हामीसित 57 संरक्षण क्षेत्र व्यवस्थापन समिति छ अन्नपूर्ण संरक्षण क्षेत्रभित्र त्यो स्थानीयबाटै चुनिएको हो. यद्यपि यसलाई चाहिँ नवीकरण गर्न चाहिँ आवश्यकता चाहिँ छ, त्यो नियमावली संशोधन भएपछि हामी गर्ने प्रक्रियामा अगाडि बढेका चाहिँ छौँ. अहिले समितिहरूको बजेट निर्माणदेखि लिएर गएर बजेट निर्माणमा वडा अध्यक्षज्यूहरू सहभागिता हुने त्यसपछि हामी गाउँपालिका स्तरमा चाहिँ त्यो क्षेत्रमा गर्ने एकाले गर्ने कामहरूको बारेमा चाहिँ छलफल गरेर एउटा साझा धारणा कति ठाउँहरूमा हामीले त सहकार्यमै काम गरेका छौँ गाउँपालिका एकाकै सहकार्यहरूमा कामहरू गरिएको अवस्था चाहिँ छ. कतै चाहिँ नजोडियोस् कार्यक्रमहरू त्यो अलिकति त्यसको चाहिँ ट्रान्सप्यारेन्सी होस् भन्ने हिसाबले चाहिँ काम गरिरहेका छौँ. त्यो हिसाबले कुनै पनि कामहरू र कार्यान्वयन पनि त्यही हिसाबले गरिराखिएको चाहिँ छ. र अहिले पछिल्लो समय उठिराखेको विषय भनेको के हो भने अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षणको एक तह माथि गएको छ र अहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा लौ संरक्षण चलिरहेको छ सबै चाहिँ यहाँ संरक्षणपछि सचेत हुनुहुन्छ यहाँको समुदाय होला छिटपुट रूपमा कोही व्यक्तिले अझै पनि शिकार गर्ने या चोरी गर्ने भनौँ न जडीबुटीहरू चोरी गर्ने कहिलेकाहीँ ढुङ्गा गिटी बालुवाहरू चोरेर बेच्ने त्यो हुन्छ. त्यसलाई नियन्त्रण गर्नको लागि गस्तीहरू बढाउने ड्रोन क्यामेराहरू प्रयोग गर्ने स्पाई क्यामेराहरू प्रयोग गर्ने सबैको सहकार्य चाहिँ भइराखेको चाहिँ छ. तर अहिले पछिल्लो समय विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्र अब नेपाल चाहिँ अहिले संघीय सरकार मार्फत यसको व्यवस्थापन भइरहेको छ प्रश्न उठेको छ प्रदेश सरकारले पनि व्यवस्थापन गर्नुपर्छ है यो अन्नपूर्ण संरक्षण क्षेत्र बनासु संरक्षण क्षेत्र यो नीतिगत रूपमा बहस उठिरहेको विषय छ र अब स्थानीय तहहरूले पनि अलिकति हामीलाई अन्नपूर्ण संरक्षण क्षेत्रबाट पनि बेनिफिट आओस् बेनिफिट अन्नपूर्ण संरक्षण क्षेत्रबाट बेनिफिट सेयरिङमा अगाडि चाहिँ बढेको चाहिँ छ यसबाट लाभ कसरी लिने सबै तहको सरकारले स्थानीयले भन्ने कुराहरू उठेको छ धेरै जायज मागहरू चाहिँ छन् किनभने अन्नपूर्ण संरक्षण क्षेत्रमा भएका गाउँपालिकाहरू सबै ग्रामीण परिवेशमा हुनुहुन्छ उहाँहरूको आर्थिक आफ्नो आमदानीको स्रोत केही छैन त्यो भएकोले विशेष गरी गाउँपालिका अहिले पछिल्लो समय हामीले गृह कार्य गरिरहेको जसमा गाउँपालिका सबै छौँ एउटा भनेको गाउँपालिका स्तरीय संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूको पुनर्गठन गर्ने र अर्को यहाँ भएको वन क्षेत्रभन्दा बाहिर भएका ढुङ्गा गिटी बालुवाहरू अन्नपूर्ण संरक्षण क्षेत्रको पनि वातावरणलाई असर नपर्ने गरी बाहिर निकासी गर्ने संरक्षण क्षेत्रभित्र प्रयोग गर्न समस्या छैन बाहिर पनि निकासी गर्ने र तोकको मार्फत गर्ने भन्दा स्थानीय तहले गर्ने जसले गर्दा स्थानीय तहले आफ्नो आमदानीको स्रोतहरू बढाउन सक्नुहुन्छ र अर्को प्रश्न चाहिँ यो जुन पर्यटनबाट पैसा उठेको छ त्यसलाई पनि अलिकति बाँडफाँड गर्न पर्यो भन्ने उठेको चाहिँ छ यो नीतिगत रूपमा हल भइसकेपछि यसमा जानलाई कुनै समस्या छैन
1: हजुर अहिले सबैभन्दा ठुलो चुनौती चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले के भोगिरहेको छ सबभन्दा ठुलो चुनौती यति बेला के छ
0: अहिले मैले अघि भने नि हामीले लामो समयदेखि संरक्षण क्षेत्र व्यवस्थापन समितिहरू पुनर्गठन गर्न नसकेको कारणले गर्दा जुन हिसाबले समुदायको सहभागिता अझै अपनत्व जुन जोश जागर बढाउन चाहिँ अलिकति एउटा समस्या चाहिँ देखिएको छ त्यो हिसाबले हामी अगाडि बढिरहेका छौँ र अझै पनि अब भनौँ न यो नीतिगत रूपमै अहिले पछिल्लो समय अब भनौँ न तिनवटा जुन सरकारहरू भइसकेपछि कुनले के काम गर्ने कहाँबाट कसरी बेनिफिट सेयरिङ जाने भन्ने चाहिँ अझ नीतिगत रूपमै क्लियर भयो भने यो कति चिजहरू यो वाद विवादमा अल्झिरहन पर्ने अवस्था चाहिँ छैन त्यसलाई क्लियर पारेर अगाडि जानुपर्छ खासै त अब नीतिगत रूपकै बहस रूपमा अगाडि चलिरहेको छ र हाम्रो चाहिँ अर्को एउटा समस्या अन्नपूर्ण संरक्षणको लागि हामीकोमा यो सुरुवातदेखि नै हो बिचमा केही भनौँ यी अलिकति नीतिगत द्वन्द भएको कारणले गर्दा स्थानीय तहमा जाने कि एक क्यामेरा पनि भन्दा सुचारू अलिकति नवीकरण हुन नसकेको समस्या सार्वजनिक जग्गामा होटेलहरू छ हामीसित झन्डै 381 होटेलहरू सार्वजनिक जग्गामा चाहिँ छ यसलाई अब करको दायरामा र यसलाई नियमन गर्नुपर्ने आवश्यकता छ यसलाई पनि हामी संरक्षण क्षेत्र व्यवस्थापन नियमावली संशोधन र त्योसँग बनेको दिग्दर्शन स्वीकृत भइसकेपछि तयारी नै छ तर अब ठ्याक्कै नीतिगत नआएकोले अहिले एउटा चुनौती हामीले त्यो सार्वजनिक कति व्यक्तिहरूले फेरि हामीले बनाउन फेरि थपौँ पनि भन्न खोजिरहनु भएको छ पटकको संख्या बढिरहेको छ यसलाई व्यवस्थित गर्नको लागि जुन नियमावली र हाम्रो कार्यदिग्दर्शन स्वीकृत भइसकेर आइसकेपछि हामी यसलाई पनि सहज ढङ्गले अगाडि बढाउँछौँ मेजर चिज चाहिँ यी हुन् व्यवस्थापनको हिसाबले अगाडि बढाउन तै पनि अहिले पनि अब हामीसित अब जस्तो अघि कुराहरू जलवायु परिवर्तनका चुनौतीहरू हामीसित छ आगलागि हुने समस्याहरू हामीसित छ अझै पनि चोरी सिकार कहिलेकाहीँ अझै पनि डाँटे मुनालहरूको चाहिँ सिकार चाहिँ अन्त भनौँ न मान्छेले मारेर खानको लागि चाहिँ भइरहेको छ यसलाई अझै जनचेतना गस्तीहरू बढाउनु पर्नेछ कति ठाउँहरूमा अब भनौँ न व्यावसायिक मान्छेहरू चाहिँ गैर कानुनी रूपले किनबेच गर्नलाई जस्तो हिमाली कालो भालुको पित्त होस् या कस्तुरी मृगको बिणा होस् अथवा हिउँचितको छाला होस् त्यस्ता पनि छिटपुट रूपमा घटना हुने घटना हुन् त्यसलाई पनि कम गर्न पर्ने चाहिँ आवश्यकता छ र अर्को विषय जुन मानव वन्यजन्तु सहअस्तित्व जुन हामीले द्वन्द भनिराखेका छौँ यसलाई सहअस्तित्व कायम गर्न जस्तो बाँदरको विषय आइरहेको छ यो बाँदर पनि बसको विषय नहोस् न हामी किसानहरूसित बसेर अब चाहिँ त्यो हिसाबको कामहरू गर्नुपर्ने चाहिँ आवश्यकता पनि छ बाँदर अथवा हिमाली कालो भालु किन आउँछ अथवा हिउँचितुवा जसरी हामीले रात दिइराखेका छौँ रात पनि रात मात्रै होइन हामी क्षतिपूर्ति नै दिन्छौँ अहिले जस्तो एउटा बाख्रा माऱ्यो भने हामी 10,000 दिन्छौँ अधिकतम बाख्राको मूल्य 20,000 छ भने हामी 20,000 दिने किन नसक्ने एउटा त्यो हिसाबले जान खोजिरहेका छौँ बारीको हिसाबमा या चाहिँ वन्य जुन गाईबस्तुको हिसाबमा त उहाँहरूको मूल्य बढाएको क्षतिपूर्ति पाउनुहुन्छ कुनै समस्या भएन तर अब मान्छेको केसमा अब मान्छेहरू घाइते भएकोले त्यो बात पनि कसरी पत्ने भन्ने अलिकति सचेतना हुन त यो हाम्रो अन्नपूर्णको केसमा मानवीय सुरुवातदेखि नै भनौँ न वर्षको यो दुईजना हिमाली कालो भालुबाट दुर्घटना भनौँ न जम्काभेट भएको कारणले गर्दा चाहिँ घटनाहरू घटेको चाहिँ देखिन्छ यो मानव वन्यजन्तु द्वन्द्वलाई पनि यसको चाहिँ व्यवस्थापन गर्न अझै भनेको रूपमा लाग्नु पर्ने आवश्यकता छ
1: हजुर कहिलेकाहीँ संरक्षण र विकास बीचको सन्तुलन मिलाउन गाह्रो हुन्छ यसलाई कसरी मिलाउनु सक्छ
0: अब यसलाई खास भन्यो भने हामीले योजनागत ढङ्गले विकास गर्ने नै समस्या छ जस्तो मलाई लाग्दैन जस्तो अन्नपूर्ण संरक्षण क्षेत्रको कुरा गरौँ अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले 42 हाइड्रो पावर पनि छ अब यो हाइड्रो पावर पनि नेपाल सरकारको अनुमति लिएरै उहाँहरू सञ्चालन भइरहनु भएको छ, विकासमा अवरोध भएको जस्तो म देख्दिनँ। अब त्यसै गरेर जस्तो मनाङ जाने मुस्ताङ जाने बाटोहरू छ, तर हामीहरू कहिले काहीँ तपाईँले भन्न खोज्नुभएको कुरा कहिले काहीँ यहाँ चाहिँ यो क्याबले गर्दा विकास हुनै थिएन भन्ने कता कता आवाज पनि सुनिन्छ, त्यस्तो काहीँ पनि छैन। तपाईँले सोद्धा हुन्छ, तर कोही एउटा व्यक्तिले मन लाग्यो मेरो चाहिँ जङ्गलको बाटो लान्छ भने व्यक्तिगत प्रयोजनको लागि त जङ्गलको बाटो उसले लान त पाउनुहुन्न। र अब अहिले हामीले विशेष गरी यो अलिकति काहीँ काहीँ कहिले काहीँ समस्या जटिलता आएको भनेको विषय के हो भने, नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र मात्रै होइन, नेपालको जुनसुकै ठाउँमा विकास निर्माणका कामहरू गर्दा वातावरण संरक्षण ऐन र वातावरण संरक्षण नियावलीले के भनेको छ भने, वातावरणीय अध्ययन गरेर मात्रै चाहिँ विकास निर्माणका कामहरू गर्ने भनेको चाहिँ छ। अझ वातावरणीय अध्ययन गर्ने काम भनेको वातावरणलाई पनि असर नपरोस्, स्थानीय समुदायलाई पनि असर नपरोस्, यदि असर परेको छ भने त्यसको चाहिँ समाधानका उपायहरू पनि गर्नु पर्यो। जस्तो हाइड्रो पावर भयो, हाइड्रो पावर कसैको घर खेत जाँदैछ त क्षतिपूर्ति दिनु पर्यो, कसैको चाहिँ तपाईँको चाहिँ रोड बनिरहेको छ र कसैको चाहिँ रोडको आडमा घर छ उसको त्यही घर मात्रै भन्छ, त्यसलाई राज्यले चाहिँ क्षतिपूर्ति दिनु पर्यो, जसले चाहिँ बाटो बनाउँछ त्यसले क्षतिपूर्ति दिनु पर्यो, त्यो कुराहरू खास वातावरण अध्ययनमा समेटेको चाहिँ छ। तर यहाँ बुझाइ के भएको छ भने, वातावरण अध्ययनले चाहिँ रोकावट मात्रै गरेको छ भन्ने हिसाबले बुझाइ भएकोले समस्या भएको हो। काहीँ काहीँ फेरि वातावरण अध्ययनमा भनौँ न एक दुई किलोमिटर बाटो भन्दा पनि वातावरण अध्ययन गर्नुपर्ने प्रावधान छ, त्यसले गर्दा अलिकति समय पनि लाग्ने, पैसा पनि खर्च गर्ने हिसाबले झन्झटिलो पनि देखिन्छ, त्यो हिसाबले त्यस्ता चुनौतीहरू आएका हुन्। तर हामीले स्थानीय तहहरूले निर्माण गरेका भएका जुन गाउँ गाउँ जोड्ने बाटाहरूलाई सहजीकरणै गरिरहेको अवस्था चाहिँ छ। ठुला जुन विकास निर्माण आयोजन जस्तो हाइड्रो पावर भयो, केबल कार जस्ता भयो, अथवा राष्ट्रिय राजमार्गहरू छन् भने त बगैँदारी नेपाल सरकारले भनेको जुन प्रक्रिया अनुसारै गर्नुपर्ने हुन्छ, वातावरण अध्ययनै गरेर त्यसले तोकेका मापदण्डहरू पुरा गरेरै मात्रै चाहिँ हामीले अनुमति दिने, नत्र हामी चाहिँ उहाँहरूलाई चाहिँ कारवाही गर्ने अथवा चिट पत्रचार गर्ने कामले अगाडि बढेका छौँ भने, स्थानीय स्तरमा हुने जस्तो ग्रामीण विद्युतीकरण होस् अथवा ग्रामीण खानेपानी होस् अथवा बाटो निर्माणकै काम किन होस्, त्यसलाई हामीले कसरी हुन्छ सहजीकरण गर्ने हिसाबले नै अगाडि बढेका छौँ। र एउटा कन्सर्न चाहिँ के हो भन्दा, बस्तीभन्दा बाहिर बाटो नलैजाओ भन्ने चाहिँ छ, किनभने फेरि हामी अर्कोतर्फ बाटो पनि लाने भनेर आएका छौँ, अर्कोतर्फ फेरि पर्यटन पनि फेरि ट्रेकिङलाई पनि असर पर्यो भनेर आएका छौँ। हिजोको दिनमा के भयो भने, मनाङबाट पनि छोरौँला पास, मुस्ताङबाट पनि छोरौँला पास लाने हिसाबले पनि अगाडि बढ्यो, अहिले सबैको सहकारीमा ती कामहरू भएको छैन। छोरौँला पासमा बाटो रहेर त जहाँ 40,000 बढी ट्रेकरहरू जानुहुन्छ, त्यो त पर्यटकको बस्ताइ त छुट्टिन्छ, त्यस्तो मात्रै अब हामीले सबै भनौँ न माननीयजीहरूलाई अब स्थानीय तहहरूसित पनि हामीले सहकार्यहरू चाहिँ गरिराखेका पनि छौँ। त्यस्तो ठाउँमा अलिक धेरैको बुझा अलिक धेरैले बुझ्नु भएको पनि छ, किनभने यो ट्रेकिङ रुटहरूलाई असर पार्न हुँदो रहेछ, त्यसलाई असर नपारिकन विकास निर्माण गर्नुपर्ने रहेछ भन्ने बुझाइ त भएको छ। किनभने आखिरीमा समग्रमा मैले भने नि त, अहिले अन्नपूर्ण संरक्षण क्षेत्र हुन त, अन्नपूर्ण संरक्षण क्षेत्रमा ओभरअल मान्छेको संख्या त घट्याएको छ, पपुलेसन जनसङ्ख्या त घटेको छ नि छ, तर अहिले बढेको छ। किन बढेको छ भन्दा यी पर्यटनले गर्दा, जस्तो म तपाईँहरूलाई नार्पा भूमिको एउटा उदाहरण दिन्छु, नार्पा भूमि भन्ने गाउँपालिका अहिले नार्पू भनेर पनि चिनिन्छ, जहाँ 129 घर जोडी छ जम्मा अहिले, हिजो 129 घरजोरीले याक चौरी पाल्नु थियो, अहिले 129 घरजोरी मध्ये 22 घरजोरी मात्रै याक चौरी पाल्नु, त्यो युवाहरूमा त्यो याक चौरी पाल्नेतिर उहाँहरूको चाहनै छ, गाह्रो छ, 12 महिना चरीकरण क्षेत्रमा चिसोमा बस्नुपर्छ, लगभग गाउँ रितिसकेको थियो, तर अहिले गाउँ फिर्ती भएको छ। किन फिर्ती भएको छ, त्यो मात्रै होइन, तपाईँ सिक्लेस हेर्नुहोस्, लुहाङ हेर्नुहोस्, घानुरुक हेर्नुहोस्, सबै ठाउँमा गाउँमा युवाहरू समेत फर्किनु भएको छ। किन फर्किनु भएको छ भन्दा, पर्यटन चलेको छ जसले गर्दा होटल सञ्चालन गर्न पाउनु भएको छ। मैले नार्फा भूमिको मात्रै कुरा गरेँ, त्यहाँ 36 मात्रै त होटल, 8 चिया पसल छ, 129 घरजोरी मध्ये 44 घरजोरी त प्रत्यक्ष रूपमा पर्यटनबाट लाभ लिइरहनु भएको छ। त्यो बाहेक त्यहाँ यात्रा रूपमा सञ्चालन गर्नुहुन्छ, कति व्यक्ति त यासकमा मात्रै सङ्कलन, त्यो पनि प्रकृतिमा आधारित प्रडक्ट हो एउटा, न सङ्कलन गर्न आउनुहुन्छ, झन्नै वर्षको एउटा व्यक्तिले 7,00,000 एउटा घर परिवारले 7,00,000 यासक गुम्बाबाट मात्रै बिक्री गरिन्छ भनेको, त्यति तहसम्म चाहिँ यसले चाहिँ भनौँ न स्थानीय समुदायहरूको आयोजनलाई टेवा पुरेको छ र गाउँमा फर्किने वातावरण पनि यसले चाहिँ बनाएको छ। अब यो उदाहरण त अब हजुरले अरू भनौँ न हाम्रा नजिक भएका गाउँहरूमा जानुभयो, यो देख्नुहुन्छ, जस्तो अब घले गाउँ एउटा स्मार्ट स्टार भिलेजको रूपमा अगाडि बढेको छ, अहिले घान्द्रुकको पर्यटन, घान्द्रुकमा नेपालीहरू मात्रै 70,000 बढी नेपाली पर्यटक जानुहुन्छ घान्द्रुकमा, जहाँ कि सिक्लेसमा 40,000 बढी पर्यटकहरू जानुहुन्छ, अन्नपूर्ण बेस क्याम्पमा मात्रै झन्नै 12,000 बढी नेपाली पर्यटक जानुहुन्छ, मर्दी हिमालमा झन्नै 15,000 बढी नेपाली पर्यटक जानुहुन्छ। नेपालीको पनि आकर्षणका केन्द्रबिन्दुहरू चाहिँ पर्यटकीय क्षेत्रहरू भएका चाहिँ छ, जसले अब एक प्रकार स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुगेको छ भने, अब भनौँ न व्यक्तिले प्रकृतिसँग रमाउने एउटा वातावरण पनि बनाइराखेको छ। समग्र रूपमा जुन अन्नपूर्ण संरक्षण क्षेत्रले गरेको कामहरूको बारेमा जुन जानकारी गर्ने तपाईँको जुन यो एफएम प्रोग्रामबाट मौका दिनुभयो यसपट्टि हालेर

संकलनको हिसाबले भनौं जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरिरहेका गतिविधिहरूलाई समेट्ने कोशिश गर्यौं। यो छलफलमा सहभागी हुनुभएकोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रमुख डाक्टर रविन कडरियालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन। कस्तो भयो सर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9857285575।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
9: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
10: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
11: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
10: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।

0: के हेरेर डोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170014
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ
4: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811662983 9855582555 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
5: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दावासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846059581
5: 9116155475
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851

0: होइन आमाजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
1: हेर्नुहोस् न हेर्नु सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौन कसैले नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आत्तिनु भएको सिद्धार्थ सुट 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98-560-32-717 र 98-460-55-079
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सफलता स्टुडियो टाइम इट्स 9

नमस्कार। जहाँ संसार देह विकास रेडियो सफलता 100 दिन थुप्लो चार मेघाजले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। वर्षा र पहिरोले एक दर्जन सड़क प्रभावित, 9 राजमार्ग पूर्ण रूपमा अवरूद्ध, लुम्बिनी बागमती गण्डकी र कर्णालीका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। अनलाइन बेटिङमा सरकारको कडाई, 2,23,000 भन्दा बढी वेबसाइट र एप बन्द। दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन भारतभर फैलिरहे। र विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने। अब सुनौ पूरा समाचार। अविरल वर्षासँगै खसेको पहिरो र सड़क कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको जनाएको छ। प्रहरीका अनुसार काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कुटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै आज 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। कान्ति लोकपथमा पनि वर्षायाम भएर बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 रातदुलाली स्थित मेची राजमार्गमा सड़क हिमलाम्य भएपछि उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित 0 किलो र कोदारी क्षेत्रमा पहिरो अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी बागलुङको जमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका स्थित घोरै थवाङ शहीद राजमार्ग, मुहको छायानारा रारा नगरपालिका 7 पिना खोला स्थित नाङम गमगढ़ी सड़क, रसवाको गोसाईकुण्ड गाउँपालिका स्थित पासाङ लामु सड़क खण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका 4 पानी खोला स्थित मध्यपाड़ी लोकमार्ग र लमजुङको मर्सङदी गाउँपालिका 4 म्याग्दे भेरी स्थित महेशेश्वर तामे मनाङ सड़क खण्ड पनि पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध छ। यसैबीच दोलखाको तामाकोशी गाउँपालिका 5 पिर्ने टार स्थित लामा साङ्गु रामेछाप सड़क खण्डमा तामाकोशी नदीको कटानका कारण सड़क अवरूद्ध भए पनि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। यता आज लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगमा 1-2 ठाउँमा वर्षाको सम्भावना रहेको बराउसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र सुटाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम भने घट्ने क्रममा रहेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो धेरै र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैत 16 गते शासकीय सुधार सम्बन्धी सहयोग कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्वकप अवधिमा अझै प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासोपछि प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। कार्यदलका सदस्य प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार विश्वकप शुरू भएपछि इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइट बन्द गरिएको थियो। आईएसपीको सँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनुभयो। उहाँका अनुसार यति धेरै वेबसाइट एकाएक हेरेर खोज्न कठिन हुने भएकोले अधिकार प्रदत्त विभिन्न संस्था तथा निकाय पहिचान गरेर राखेको त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिन्छ। उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ। यसका लागि थ्रेड इन्टेलिजेन्स टुल्स प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्ति व्यवस्था गरिएको छ। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएसपीसँग समन्वय गरेर ती साइटहरू बन्द गरिन्छ। महत्वले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै त्यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गरिने जानकारी दिनुभयो। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। प्राधिकरणले अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट वा एपबाट जानकारी भए नजिक नागरिकलाई पनि सूचना उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्लेटफर्ममाथि थप कार्यवाही अघि बढ़ाइने प्राधिकरणले जनाएको छ।
भारतमा शैक्षिक सुधार र राष्ट्रिय योग्यता परीक्षा नीटका प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शुरू भएको आन्दोलन थप चर्किएको छ। नयाँ दिल्लीबाट शुरू भएको आन्दोलन आज मुम्बईसँग लगायत धेरै ठाउँमा हुने शहरमा फैलिएको छ भने यसलाई देशव्यापी बढाउन कक्रो जनता पार्टीले भोलि भारतबाट शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ। खेलकुदको समाचार, आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपाल अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहको शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। वर्षा र पहिरोले एक दर्जन सड़क प्रभावित, 9 राजमार्ग पूर्ण रूपमा अवरूद्ध। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। अनलाइन बेटिङमा सरकारको कडाई, 2,23,000 भन्दा बढी वेबसाइट र एप बन्द। दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन भारत सम्भर फैलिँदै। र विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने। रेडियो सुपरताल तयार पारेको बिहान 9 बजेको खबर संघारको समय सकिएको छ। तपाईँ रेडियो सुपरताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइन www.radiosupartal.com लगन गरेर साथमा रेडियो सुपरताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार दर्शन सक्नुहुनेछ। हाम्रो संसार विधि अहिले 6 बजे खबर संघार आउँछ। हामी सफलताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530508, 0615898488।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
2: एरिया मै नि घर बनाउन लाख कुरा त चाहे पनि थाहा छैन नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न श्रमिक काठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको त्यहाँको त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की फोन नम्बर 061 553 071 98 67 81 234 97 50 77 123 व्हाट्सएप नम्बर 98 11 77 123।
6: हेलो
7: हजुर सन्चै कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
9: वर्षौंदेखि देश विदेशका 5-स्टार होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बिचमा
10: फोन नम्बर 061 587 915

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 स्टार होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9015
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98161-15475
10: सफलता

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615553050 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-2127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ अन्टी आउनु भएको छ।
1: को
0: हो नानी, कुन स्कुलमा पढ्छौ? ल ल चिया राखने भित्र जा, यहाँ अस्मिता तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ।
2: हेर सर, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 1475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: सुनार 061-533-904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-989
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सर्फरले ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू कोलागी वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
3: कन्ट्याक्ट 061-55-3050 061-58-9848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा छ उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 98-560-85-843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081।
2: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464383853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750707123, व्हाट्सएप नम्बर 9801170123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061525904, स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
4: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
4: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
3: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460035111। सम्पर्क नम्बर फेरि एकपटक 98460035111।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9560325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166715475।
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00-851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98568 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको टिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो पनि त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै टिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170714
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9860-1246 9850-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरो को जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणाली में ध्यान दिऊ र आपतकालीन अवस्था का लागि तयारी अवस्था में रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगा

0: साउजी अहिले चलेका फिल्मका गीतहरू का भिसिडीजहरू छैनन् मलाई देखाउनुस् न
1: या बहिनी त्यो गीतका सिडी मात्रै छौ मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ
0: कसरी हुन सक्छ त्यस्तो यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो पक्नुहोस् तपाईँलाई अब पुलिस आएपछि थाहा पाउनुहुनेछ आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ यो कानुनी रूपमा अपराध मानिन्छ
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: साथीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागडुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050770123। व्हाट्सएप नम्बर 98011770123।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेबसर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेबसर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050, 0615889848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98603306322, 98560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी।

0: स्थलमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिट द्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
2: फोन नम्बर 061587915।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011 77123।

0: पर्दा पर्दैन ढिलो भइसक्यो गाई फुकाउनलाई मार्ला नि त्यो आमाले
1: ए ल ल म एकछिनमा आउँछु मेरी आमा त हुन् तिनै गरिदिनु

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
6: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061544905419508 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
11: मुहान वरपरका रुख नकाटौ र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि संचय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
12: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 1 61 62 983 98 5 60 52 855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
1: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0161 35 6 51। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: छेरोका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानु पर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
9: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
8: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0161 571 430, 98 560 85 843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
4: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
5: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 5149085। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856126 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061570736 9560205325 9806534380। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639 0362, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू, ग्यासको साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589828
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60 दोस्तीटु मिट्स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: हाँ दाई बहिनी, कति आचिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिब्बे ढुंगा पोखरा, सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, संपर्क 9811 65 983, 9855 52 855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855 35 394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
5: हेलो,
6: हजुर सन्चै, कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-57-9015।
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
11: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
12: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
11: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
13: कन्ट्याक्ट 0615553050, 0615589848।
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: तपाईको दैनिक राशिफल रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
1: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल साउन महिनाको 9 गते शनिबार, ईस्वी सम्वत जुलाई 25 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्रनामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। आज आषाढ शुक्ल पक्षको एकादशी तिथि दिनमा 12:05 त्यसपछि द्वादशी तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा बिहानमा 6:16 त्यसपछि ज्येष्ठ नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा वर्म 54:04 त्यसपछि ऐन्द्रयोग लाग्नेछ। करोडमा बब अहोरात्र रहनेछ। आनन्दादि योगमा आज अमृत योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिन मान 33:49 अर्थात 13:34 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:24 यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:55 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 3:54 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 1:17 रहेको छ। आज हरि शयनी एकादशी व्रत गर्ने दिन र चतुर्मास व्रत आरम्भ गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज तपाईँको आत्मविश्वासमा अभूतपूर्व वृद्धि हुनेछ। बिहानदेखि मनमा नयाँ उत्साह र ऊर्जा सञ्चार हुने देखिन्छ, जसले गर्दा कठिन मानिएका कामहरूमा पनि सजिलै हात हाल्न सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाईँको निर्णय क्षमताको उच्च कदर हुनेछ। व्यापार र व्यवसायको दृष्टिकोणले आजको दिन निकै फलदायी रहने देखिएको छ। आज लगानीका क्षेत्रहरू पहिचान हुनेछन् र पुराना रोकिएका योजनाहरू पुनः सुचारू गर्नका लागि ग्रह स्थिति अनुकूल रहेको छ। आर्थिक लाभको बलियो योग रहेको छ। पारिवारिक जीवनमा मधुरता छाउने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज आर्थिक पक्ष निकै सबल रहने देखिन्छ। लामो समयदेखि रोकिएका धन फिर्ता आउने र चित्ता जस्ता आकस्मिक लाभ हुने सम्भावना पनि रहेको छ। बैंक तथा वित्तीय कारोबारमा आज गरिएका प्रयासहरू सफल हुनेछन्। बौद्धिक कार्यमा संलग्न हुनेहरूका लागि आजको दिन उत्कृष्ट रहेको छ। तपाईँको तर्क र ज्ञानको सबैले प्रशंसा गर्नेछन्। विद्यार्थीले अध्ययनमा राम्रो प्रगति गर्नेछन्। नयाँ विषय सिक्ने जिज्ञासा बढ्नेछ। नोकरी अथवा पेसामा नयाँ जिम्मेवारी प्राप्त हुन सक्ने देखिन्छ। आज जे गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आजको दिन निकै व्यस्त रहनेछ। बिहानैदेखि विभिन्न कामको चापले गर्दा समय व्यवस्थापन गर्न चुनौतीपूर्ण रहनेछ। यद्यपि तपाईँको फुर्तिलोपनले गर्दा सबै काम समयमा नै सम्पन्न हुनेछन्। नयाँ प्रविधि अथवा उपकरणको प्रयोगले कार्यक्षमतामा वृद्धि गर्नेछ। यदि तपाईँ नयाँ व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै उपयुक्त रहेको छ। साथीभाइको सहयोगले ठूला योजनाहरूमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन अविस्मरणीय हुन सक्ने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिले व्यक्तिहरूका लागि आज मनमा केही दुविधा उत्पन्न हुन सक्ने ग्रह गोचर रहेको छ। त्यसैले महत्वपूर्ण निर्णय लिनु अघि अग्रजको सल्लाह लिँदा राम्रो हुनेछ। काममा एकाग्रताको कमी हुन सक्छ, तर ध्यान दिएर लागेमा सफलता मिल्नेछ। आर्थिक रूपमा आजको दिन मध्यम रहनेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ। लगानी गर्नु अघि बजारको अवस्था राम्ररी बुझ्नुहोला। पारिवारिक वातावरण शान्त रहनेछ। आमा अथवा परिवारका वृद्ध सदस्यको स्वास्थ्यमा निकै ध्यान दिनुपर्नेछ। उनीहरूको सेवा गर्नाले तपाईँलाई आन्तरिक खुशी र आशीर्वाद प्राप्त हुनेछ। पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज तपाईँको नेतृत्व क्षमताको कार्यक्षेत्रमा कदर हुनेछ। व्यापारमा प्रगति हुने देखिन्छ। विशेष गरी प्रतिस्पर्धात्मक बजारमा तपाईँको रणनीति सफल हुनेछ। नयाँ सम्झौता अथवा साझेदारीको लागि आजको दिन निकै राम्रो रहेको छ। घरायसी मामिलामा समय दिनुहुनेछ। घरको सजावट अथवा मर्मतमा केही खर्च हुन सक्ने देखिएको छ। जीवनसाथीसँगको आपसी समझदारीले घरको वातावरण सुखद र प्रेमपूर्ण बनाउने देखिएको छ। विद्यार्थीका लागि आजको दिन चुनौतीपूर्ण र उपलब्धिमूलक रहने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि आज तपाईँले गरेको मेहनतको उचित फल मिल्ने समय रहेको छ। कार्यस्थलमा तपाईँको कामको प्रशंसा हुनेछ। पदोन्नतिको सम्भावना पनि आज रहेको छ। आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निभाउनुहोला। आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ आमदानीका स्रोतहरू पहिचान हुन सक्छन्। भूमि अथवा सवारी साधन खरिद गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै राम्रो रहेको छ। प्रेम र मानिसका लागि आजको दिन अनुकूल रहेको छ। प्रेम जोडीहरूका बीचमा आज विश्वास बढ्नेछ। कतिपयले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय लिने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आजको दिन तपाईँका लागि सन्तुलित र सुखद रहनेछ। लामो समयदेखि अल्झिएका कामहरू सुल्झाउनका लागि उत्तम अवसर प्राप्त हुनेछ। तपाईँको मृदुभाषी स्वभावले सबैलाई प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक दृष्टिकोणले आजको दिन लाभप्रद रहनेछ। नयाँ वस्त्र खरिद गर्ने, आभूषण अथवा विलासिताका वस्तु खरिद गर्ने योग पनि आज रहेको छ। व्यापारमा गरिएको लगानीले राम्रो प्रतिफल दिन थाल्नेछ। आर्थिक संकट टरेर जानेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। आफन्तसँगको भेटघाट निकै रमाइलो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि आज अलि बढी परिश्रम र धैर्यताको आवश्यक पर्नेछ। कार्यक्षेत्रमा केही चुनौतीहरू देखा पर्न सक्छन्, तर तपाईँको दृढ इच्छा शक्तिले ती समस्यालाई सजिलै समाधान गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन्। तपाईँको विजय निश्चित रहेको छ। आर्थिक मामिलामा सचेत रहँदा राम्रो हुनेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटको ख्याल गर्दा उचित हुनेछ। पारिवारिक जीवनमा केही सामान्य मतभेद हुन सक्ने देखिन्छ। आफ्नो क्रोध र बारीमा नियन्त्रण राख्दा राम्रो हुनेछ, जसले गर्दा सम्बन्धमा दरार आउन रोकिनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज तपाईँको भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका महत्वपूर्ण कामहरू अचानक बन्न थाल्नेछन्। उच्च पदस्थ व्यक्तित्वहरूसँगको भेटघाटले तपाईँको परिवारमा ठूलो सहयोग पुर्याउनेछ र आत्मविश्वास बढ्नेछ। आर्थिक लाभका नयाँ ढोका खुल्नेछन्। वैदेशिक व्यापार अथवा विदेशी लगानीबाट राम्रो नाफा कमाउन सक्नुहुनेछ। शेयर बजारमा रुचि राख्नेहरूका लागि पनि आज निकै अनुकूल दिन रहेको छ। प्रेम जीवनमा नयाँ उमङ्ग छाउनेछ। आफ्नो प्रियजनसँग समय बिताउँदा तपाईँको मन प्रसन्न रहनेछ र सम्बन्ध सुमधुर रहने देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूको लागि आजको दिन कर्म प्रधान रहने देखिएको छ। तपाईँले गरेका ससाना प्रयासले पनि ठूलो नतिजा ल्याउन सक्छ। कार्यक्षेत्रमा कामको चाप भए पनि तपाईँको कार्यदक्षताले गर्दा सबैले तपाईँको प्रशंसा गर्छन्। आर्थिक स्थितिमा सुधार आउनेछ। घर जग्गा अथवा स्थिर सम्पत्तिको कारोबारबाट फाइदा हुने योग पनि रहेको छ। ऋणको बोझ भएकाहरूले आज केही राहत पाउनेछन्। नयाँ बचतको योजना बनाउन सफल हुनुहुनेछ। पारिवारिक जिम्मेवारीहरू बढ्न सक्छन्। परिवारका सदस्यहरूको आवश्यकता पूरा गर्नमा समय र धन खर्च हुने दिन पनि रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज कला साहित्य र प्रवृत्तिको क्षेत्रमा लाग्नेहरूका लागि दिन विशेष रहेको छ। आर्थिक लाभका अवसरहरू प्रशस्त मिल्नेछन्। साझेदारीमा गरेको लगानीबाट राम्रो मुनाफा हात लाग्नेछ। कुनै नयाँ वस्तु खरिद गर्ने योग पनि रहेको छ। खर्च भए पनि आमदानीको स्रोत बनियो हुनाले चिन्ता लिनुपर्ने अवस्था रहेको छैन। पारिवारिक सम्बन्धमा नयाँ उचाइ हासिल हुनेछ।